0: साइनिंग अस्पताल INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
1: अया कान दुखेर हैरान भइरासो के गर्ने कहाँ जाने होला
2: बहिनी किन चिन्ता लिनुहुन्छ ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान जम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580 81244
4: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श गम्भीर मृगौला रोग डायलाइसिस व्यवस्थापन मृगौला संक्रमण पत्थरीको निदान तथा उपचार सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल एपेन्डिक्स पित्त थैली आन्द्रा कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक साथै गुणस्तरीय प्रयोगशाला इन्डोस्कोपी जाँच इसिजी इइजी एनसिभी एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो रोयल क्याफे भएको बिल्डिङ नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530220 र 98415869 081530220 र 98415869
2: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थाइराइड समस्या नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण यसबाहेक फिजिसियन सेवा हाड जोड्ने तथा नसा रोग मानसिक स्वास्थ्य प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस् सम्पर्क फोन नम्बर 081532780 532780
5: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
6: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
5: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
6: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
5: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
6: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
5: किन रोज्ने ब्राइटल्यान्ड?
6: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
5: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
6: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
5: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
6: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
5: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङलामु रोड, नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-532-607-530-602।
1: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-224-92-377।
8: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टिमोट, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
12: यो कृष्ण सार FM
13: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
14: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: यो कृष्ण सार FM
13: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: साझा यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com cinको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारिक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रासोपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य।
1: अमेरिका र इरान बीच स्विजरल्यान्डमा पहिलो चरणको वार्ता सुरु, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने।

0: नेतृत्वको प्रतिबद्धताको प्रशंका।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकारी गर्ने संकल्प गरेका छन्। उनीहरूले द्वितीयाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै रासुपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासुपाले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले रासुपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
2: आज रासुपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: त्यस्तै रासुपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाडी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्, उहाँले भन्नुभयो।
3: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
1: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कङ्ग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानुनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डिएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढाउन प्रण पनि गर्नेछ।
4: नेपाली कङ्ग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौँ।
1: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, बाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्याउलीले भन्नुभयो।
5: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थ्याक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपा नेता वर्षमान पुनले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
0: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरुषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 को व्यवस्था

0: कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै 1 वर्षको कुलिङ पिरियड हटाउन प्रस्ताव गरिएको छ। जसअनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके 1 वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली काङ्ग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। काङ्ग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कारवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा अझ असमझदारी अन्त्य गरेर पार्टी अघि बढ्ने पनि दावी गर्नुभयो।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि सुरुमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व हरि नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल।
2: नदिने किन नदिनु पर्यो त?
3: हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहिन्छ, भूमिका प्रभावकारी बन्नु परेन।
1: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
2: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
1: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
2: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
1: फोन नम्बर 081-530-398।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
4: सम्पर्क 97051148470।
5: आजको गोर्खा पत्रको भित्र पृष्ठमा साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ। साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई 1 कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ। त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी, जनकपुर, नारायणगढ़ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो। संघका अध्यक्ष दिक बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने, वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो। त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा, पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका, प्रमाणपत्र नवीकरण नगरेका 5,000+ फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कडाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
6: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा, परराष्ट्रका 20+ धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20+ धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20+ धेरैको बयान भइसकेको छ, 30+ धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 मृगेन्द्र कुमार मण्डल 6 साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल छ महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्य दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्य दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो। मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता, चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र सङ्घर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको सुरुवात गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सडक चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र ब्याङ्क चोक, बिरौटा र पुरानो एयरपोर्ट उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। रासोपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित, संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यसहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट 2 प्रहरीसहित 3 घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढीले विवरण बुझाइसकेका छन् भने कोत पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमयी घटनाका रूपमा हेरिने कोत पर्वमा वास्तवमा कति मानिस मारिएका थिए? जनश्रुतिमा हजारौँ मारिएको चर्चा हुन्छ, इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको 109 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रुतिन जङ्ग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रुतिन महाराज जङ्गबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूले जङ्गबहादुरको ऐतिहासिक योगदान, भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति, तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झन्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा सञ्जीव घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।
7: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता सुरु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग सङ्घर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखेपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाबमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
5: गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्धविराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्धविरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द्व सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द्व क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौ मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्यान्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्यान्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
6: साझा खबरमा अब खेल खबर। खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिसन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अङ्क बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरुद्ध सुरुवाती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जित निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जित रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
5: सांसदका लागि शोकीय राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल अषाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
8: सुन्न, किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि, सकेसम्म मलाई त किन 2-3 दिनुपर्छ भनेर उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि। दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन्न, हुनु पर्यो नि त।
9: मुख्य सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
8: यो कामको बाँडफाँट हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नि उसले होइन, उसले सहयोग गर्छ होइन, त्यो नभएको अन्त कसरी हो?
9: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ, बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
8: विज्ञ केलाई भन्ने?
9: अलिक कानुन सानुन जानेको, बुझेको, पढेको हो कि अथवा के हो?
8: जनता त भन्दा जनताले चुनेरको आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन। विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या,
9: तर फेरि सोकिएको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
8: दायरा छ नि त, विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनिन्छ नि त, त्यो त बाहिर हल्ला भयो क्या, मिडिया जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै आमा, अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे त बेरी निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ, यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहयोगहरू चाहियो नि, चाहियो नि त।
9: अनि त्यो सोकिए राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
8: होइन त सरकार पहिला थियो उसले काटो, किन निवेदन पऱ्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको,
9: भने चाहिँ सोकिएको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भने तपाईँलाई लाग्छ?
8: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ,
9: भने चाहिँ सरकारले सोकिए दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै?
8: नदिने किन नदिनु पर्यो त, हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहियो नि त, भूमिका प्रभावकारी बनाउनु परेन।
9: सुकिए यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो, कसरी त्यो सुकिए नियुक्त गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ, जिम्मेवार बन्नुपर्छ?
8: त्यसको विधि छ, विधिलाई पक्रेर कामहरू गर्ने नि, त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी छ, उसले के गरेछ र, त्यस्तो गरेको आशा पनि छैन किन, यसबारेमा सचेत रहनुपर्ने कुरै छैन।
6: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 हुजुरी, परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै,
6: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रासोपा नेतृत्वको प्रतिबद्धता, भूराजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता,
5: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य,
6: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता सुरु, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी,
5: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, केप भर्डेसँग उरुग्गे बराबरीमा रोकियो, भोलि 4 खेल हुने।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौँ, व्यङ्ग्य गर्न खोजिएको छ। पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपुछका लागि भेट्नु छ भनेर बोलाउने तर त्यही फेरि कराबझा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला मैदान जस्तो देखिन्छ, त्यहाँ 3 व्यक्तिहरू छन्। एउटा व्यक्ति छन् जसको अलि ठुलो भनी देखिन्छ, दुईवटा हात फिजाएर नजिकै रहेका 2 व्यक्तितर्फ हेरेर केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, बोलायो भन्दैमा खुरुक्क जाने होइन, झ्याप्प पक्राउ पर्ला नि भन्दा छु।
5: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
10: यो कृष्ण सार एफएम
11: 94 MHz कृष्ण सार जत्तिकै तेज।
12: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्यको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। बाँकेमा जेठ महिनामा हराएका 64 जना भेटिए। घरेलु हिंसाका 73 उजुरीमा मिलापत्र। 15 किलो अफिम सहित बर्दियाबाट 2 महिला पक्राउ। वन्यजन्तुका लागि पहिलोपटक सोलरबाट पानी व्यवस्था। थारू कुसुन्डा र अवधि र मुस्लिम संस्कृतिबारे विमर्श। आन्तरिक मामिला तथा कानुन मन्त्री यादवद्वारा नेपालगञ्ज रङ्गशालाको निरीक्षण तथा अनुगमन। मेयर कप हकीको उपाधि महेन्द्र पार्क र त्रिभुवन चोक क्लबलाई। र दाङमा नदीजन्य पदार्थ उत्खनन गर्ने 7 ट्र्याक्टर कारबाहीमा विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न माग।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक। अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
4: यो कृष्णसार एफएम
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 8 गते सोमबार। आज नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 29 डिग्री सेल्सियस र अधिकतम तापक्रम 40 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेशको केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी वायु, स्थानीय वायुको प्रभाव रहेको छ, जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा केही बादल लाग्नेछ। मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत भूभागमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनाको अवधिमा हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छ। बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार जेठ महिनामा जिल्लाभर कुल 85 जना हराएको विवरण प्रहरीमा दर्ता भएको छ। हराउने मध्ये 37 जना महिला, 29 जना बालबालिका, 29 जना बालिका, 13 जना बालक र 6 जना पुरुष रहेका छन्। प्रहरीले हराएका मध्ये 64 जनालाई फेला पार्न सफल भएको छ। फेला परेका मध्ये 28 जना महिला, 22 जना बालिका र 9 जना बालक तथा 5 जना पुरुष रहेका छन्। तथ्याङ्क अनुसार हालसम्म 22 जना अझै फेला पर्न बाँकी रहेका छन्। फेला नपरेका मध्ये 9 महिला, 7 जना बालिका, 5 जना बालक र 1 जना पुरुष रहेका छन्। यता घरेलु हिंसाका 73 उजुरी पत्रमा मिलापत्र गरिएको छ। त्यसै गरी जेठ महिनामा घरेलु हिंसा सम्बन्धी 78 उजुरी दर्ता भएका छन्। उजुरीमध्ये अधिकांश झैझगडा सम्बन्धी रहेका छन्। प्राप्त उजुरीमध्ये 73 मुद्दा मिलापत्र मार्फत समाधान गरिएको प्रहरीले जनाएको छ। प्रवक्ता राठौरले सार्वजनिक गरेको तथ्याङ्कले हराएका व्यक्तिको खोजी तथा घरेलु हिंसा न्यूनीकरणका लागि प्रहरीले निरन्तर प्रयास गरिरहेको देखाएको छ। दैनिक नेपालगञ्जले खबर लेखेको छ। बर्दियाको बाँसगढी नगरपालिकाबाट 15 किलोग्राम 340 ग्राम अवैध लागु औषध अफिमसहित दुईजना महिला पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा बडैयाताल गाउँपालिका वडा नम्बर 4 निवासी 30 वर्षीय सन्ध्या घरती र बाँसगढी नगरपालिका वडा नम्बर 3 बस्ने 42 वर्षीय मिना रोकाए रहेका छन्। बाँसगढी नगरपालिका वडा नम्बर 3 उत्तर भकारीमा अफिमको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई उक्त परिणामको अफिमसहित फेला पारेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका मध्ये एकजनाले कोलपुरबाट अफिम ल्याउने र अर्की महिलाले उक्त अफिम भारतसम्म पुर्याउने कार्यमा संलग्न रहँदै आएको खुलासा भएको छ। पक्राउ परेका उनीहरूको साथबाट अफिमका साथै 2 थान मोबाइल र 34,000 रुपियाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारीले जानकारी दिनुभयो। घटनाका बारेमा प्रहरीले थप कानुनी अनुसन्धान अघि बढाएको उहाँले बताउनु भएको छ। पक्राउ परेका दुवै महिलालाई आवश्यक कारवाहीका लागि हाल इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ। गोर्खापत्र अनलाइनले खबर लेखेको छ। बाँकेको एक वनमा वन्यजन्तुका लागि पहिलोपटक सोलर सिस्टमबाट पिउने पानी व्यवस्था गरिएको छ। जिल्लाको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 8 स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमशेरगञ्ज माथेवास चक्ला वनमा सोलर पम्प सहितको पानी पोखरी निर्माण गरिएको हो। डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्कर प्रसाद गुप्ताले कम्दी जैविक मार्गमा पहिलोपटक सोलर पम्प सहितको वन्यजन्तुका लागि पानी पोखरी निर्माण कार्य सम्पन्न भएको बताउनुभयो। उहाँले डिभिजन वन कार्यालय बाँकेले राप्ती सुनारी 8 स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमशेरगञ्ज माथेवास चक्ला वनमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम इलम परियोजनाको आर्थिक सहयोगमा 55 मिटर बोरिङ गरी पानी निकालिएको जानकारी दिनुभयो। यो पोखरी वन्यजन्तुको वासस्थानका साथै आगलागी नियन्त्रणमा समेत ठूलो राहत पुर्याउने विश्वास लिएको भन्दै उहाँले बस्तीबाट निकै टाढा रहेको यो पोखरी जैविक मार्ग व्यवस्थापनको नमुना अभ्यासको रूपमा रहेको उल्लेख गर्नुभयो। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले लामो प्रयासपछि वन क्षेत्रमा सोलर सिस्टमबाट वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न सकिएको बताउनुभयो। उहाँले करिब 10 लाख रुपियाँको लागतमा 2 किलोवाट क्षमताको सोलर सहितको पानी पोखरी निर्माण गरिएको बताउनुभयो। यसअघि पानीको खोजीमा वन्यजन्तुहरू मानव बस्तीसम्म पुग्दा मानव वन्यजन्तु बीच द्वन्द्व हुनुका साथै वन्यजन्तुमाथि आक्रमण हुने जोखिम पनि रहेको थियो। बाँकेमा त्रिशक्ति भगवती मधु अशोक जनमुखी राम जानकी सिद्धेश्वरी तथा जनकल्याण लगायतका सामुदायिक वनमा दर्जनौंको संख्यामा वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्नका लागि पोखरी निर्माण गरिएका छन्। वन्यजन्तुका लागि पहिलोपटक सोलरबाट पानी व्यवस्था शीर्षकमा गोर्खापत्र अनलाइनमा गजेन्द्र गुरुङले खबर लेख्नु भएको छ। नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोलपुरको सहकार्यमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक सङ्गोष्ठी बाँकेको कोलपुरमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक सङ्गोष्ठीको उद्घाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डाक्टर सुदन कुमार पौडेलले हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र सम्वर्धनका लागि यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले प्राचीन संस्कृतिलाई नवीन प्रविधिको उपयोगबाट प्रचार प्रसार र संरक्षण गर्न सकिने सम्भावना औल्याउनु भएको छ। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशमा रहेका थारू कुसुन्डा अवधि र मुस्लिम संस्कृति सम्बन्धी गोष्ठीपत्र प्रस्तुत हुनुका साथै तीमाथि टिप्पणी गरिएको छ। थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय सचेतना शीर्षकमा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक डाक्टर राजकुमार थारूले प्रस्तुत गरेको पहिलो गोष्ठीपत्रमाथि पूर्व मन्त्री तथा थारू संस्कृतिका अध्येता डाक्टर गोपाल दहितले टिप्पणी गर्नुभएको छ। कार्यपत्रमा प्रकृति पूजक थारू जातिका प्राय सबै अनुष्ठानमा प्रकृतिलाई सम्मान गरिने निचोड रहेको थियो। अर्का अध्येता उदयराज आले विश्वकै दुर्लभ कुसुन्डाको परम्परागत संस्कृतिमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ। कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसका उप प्राध्यापक डाक्टर पुष्कर रिजालले टिप्पणी गर्नुभएको थियो। वन राजाका रूपमा चिनिने कुसुन्डा जाति ग्रामीण जीवनशैलीमा बस्न थालेसँगै उनीहरूको मौलिक संस्कृति हराउनु दुःखद विषय रहेको उल्लेख गर्दै डाक्टर रिजालले कुसुन्डा भाषामा मातृभाषी वक्ता एकजना मात्रै रहनु निकै चिन्ताको विषय रहेको बताउनु भएको छ। अवधि संस्कृतिका अध्येता जगतराज यादवले अवधि लोक साहित्यमा लोकगाथा चनैनी शीर्षकको तेस्रो गोष्ठीपत्र प्रस्तुत गर्नुभएको छ। उक्त गोष्ठीपत्रमा लोक संस्कृतिका अध्येता डाक्टर गोविन्द आचार्यले ढाँचागत केही कसर रहे पनि गोष्ठीपत्रले अवधि लोकगाथालाई चिनाउन मद्दत गर्ने टिप्पणी गर्नुभएको छ। चौथो गोष्ठीपत्रका रूपमा मुस्लिम संस्कृतिका आरिफ खानले तयार गरेको मुहर्रममाथि महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डाक्टर हरिप्रसाद तिमिल सिन्हाले टिप्पणी गर्नुभएको छ। पश्चिम डायरीमा उद्धार गरिएका बाघलाई खोरमा राख्नु चुनौतीपूर्ण।
6: वास्तवमा यो वन्यजन्तुलाई रेस्क्यु गरेर फेरि एकचोटि केजमा राख्नु भनेको आजीवन कारावास दिनु जस्तै, एकचोटि केजमा राखिसकेको अथवा रेस्क्यु गरिसकेको बाघलाई फेरि हामीले चाहिँ जङ्गलमा रिलिज गर्न एकदम हमेसै गाह्रो हुन्छ।
0: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
7: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
8: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
7: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
8: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
7: अनकल सेवाहरू,
8: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
9: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
8: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
10: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
11: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
10: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
11: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
10: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
11: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
10: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
11: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
10: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
11: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
10: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-0000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। वन्यजन्तु संरक्षणका लागि उद्धार गरिएका बाघलाई सुरक्षित रूपमा राख्नु जति आवश्यक छ त्यति नै चुनौतीपूर्ण पनि बन्दै गएको छ। प्राकृतिक वासस्थानमा स्वतन्त्र रूपमा विचरण गर्ने बाघलाई उद्धारपछि लामो समयसम्म केज अर्थात् खोरमा राख्नु पर्दा त्यसको व्यवस्थापन स्वास्थ्य व्यवहार र आर्थिक पक्ष सबै चुनौतीका विषय बन्ने गरेका छन्। लक्ष्मी तिमिल सेनाको रिपोर्ट।
4: वन्यजन्तुलाई केजमा राख्नु भनेको उसलाई आजीवन कारावास दिनु जस्तै हो। विशेष गरी बाघ जस्तो ठूलो र स्वच्छन्द जीवनशैली भएको जनावरका लागि यो अवस्था झनै चुनौतीपूर्ण हुन्छ। बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कडेलका अनुसार समस्याग्रस्त वा घाइते अवस्थामा उद्धार गरिएका बाघलाई केजमा राख्नु बाध्यता भए पनि यो दीर्घकालीन समाधान भने होइन। उहाँका अनुसार एकपटक उद्धार गरेर केजमा राखिएको बाघलाई पुनः जङ्गलमा फर्काउन निकै कठिन हुन्छ।
5: वास्तवमा यो वन्यजन्तुलाई रेस्क्यु गरेर फेरि एकचोटि केजमा राख्नु भनेको आजीवन कारावास दिनु जस्तो। एकचोटि केजमा राखिसकेको अथवा रेस्क्यु गरिसकेको बाघलाई फेरि हामीले चाहिँ जङ्गलमा रिलिज गर्न एकदम हमेसै गाह्रो हुन्छ।
4: हाल बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा एउटा पाटे बाघ र दुईटा चितुवा राखिएका छन्। यस्ता वन्यजन्तुको दैनिक हेरचाह, आहार व्यवस्थापन, स्वास्थ्य निगरानी तथा सुरक्षाका लागि ठूलो जनशक्ति र बजेट आवश्यक पर्ने कडेल बताउनुहुन्छ। सीमित साधन स्रोतका कारण हाल सञ्चालनमा रहेका होल्डिङ केजहरू पूर्ण रूपमा व्यवस्थित नभएकाले व्यवस्थापन थप कठिन बन्दै गएको उहाँको भनाइ छ।
5: रेस्क्यु गरेको एनिमललाई यसरी राख्नु राज्यको लागि पनि एकदमै गाह्रो छ र व्यवस्थापकीय हिसाबले निकै नै गाह्रो छ, किनभने हामीसित एकदम सीमित साधन र स्रोतहरू छ। हामीसित रहेका टाइगर होल्डिङ केजहरू पनि त्यति एकदमै व्यवस्थित छैन। त्यसले गर्दाखेरि जनावरको हिसाबले र म्यानेजरको हिसाबले पनि यो चाहिँ अति नै गाह्रो चाहिँ छ।
4: प्राकृतिक वातावरणमा विशाल क्षेत्र ओगटेर विचरण गर्ने बाघलाई साँघुरो संरचनामा लामो समय राख्दा उसको स्वाभाविक व्यवहारमा परिवर्तन आउन सक्छ। यसले मानसिक तनावदेखि स्वास्थ्य समस्यासम्म निम्त्याउने जोखिम रहन्छ। त्यसैले उद्धार गरिएका बाघलाई सकेसम्म प्राकृतिक वातावरण नजिकको संरचनामा राख्ने अभ्यासलाई विश्वभर प्राथमिकता दिइन्छ। यही आवश्यकता महसुस गर्दै बाँके राष्ट्रिय निकुञ्जले खुला प्रकृतिको नयाँ होल्डिङ केज निर्माण प्रक्रिया अघि बढाएको छ। कडेलका अनुसार नयाँ संरचनामा बाघले प्राकृतिक वातावरणको अनुभूति गर्न सक्ने गरी खुला क्षेत्र, विश्राम स्थल र पानीका स्रोतको व्यवस्था गरिनेछ। यसले वन्यजन्तुको कल्याणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
5: हामीले चाहिँ बाघहरूलाई सकेसम्म नेचुरल अवस्थामा राख्न सकियोस् भनेर यो वर्षदेखि हामीले एउटा चाहिँ छुट्टै टाइगर होल्डिङ केज निर्माण गर्दैछौँ। त्यसलाई ओपन टाइपको चाहिँ बनाउने कोसिस गर्दैछौँ र जहिले हामीसित भएको जुन टाइगर होल्डिङ केज छ पहिला चाहिँ एकदमै अनम्यानेज थियो, अहिले हामीले त्यसलाई अलिकति म्यानेज गरेर काठको बाल्कनीहरू बनाउने, त्यसपछि तपाईँको अलिकति खानेपानीको चाहिँ पोखरीलाई पनि अलिक व्यवस्थित गर्ने, पऱ्यो भने स्विमिङ पनि खेल्न मिल्ने, सकेसम्म उसले चाहिँ काठमै टच गरेर सबै कुरा गर्न पाओस् रादर देन सिमेन्ट भनेर हामीले चाहिँ त्यो गऱ्यौँ र सरसफाइ गर्न सक्ने मिल्ने खालको बनायौँ। तर योभन्दा पनि अझै व्यवस्थित गर्नको लागि हामीले एउटा ओपन टाइपको होल्डिङ केज बनाउने कोसिस गर्दैछौँ।
4: प्राकृतिक अवस्थामा रहेका कुल बाघमध्ये करिब 5% बाघ बुढ्यौली, चोटपटक, मानव वन्यजन्तु द्वन्द वा अन्य कारणले समस्याग्रस्त बन्ने गर्छन्। यस्ता बाघको संरक्षण आवश्यक भए पनि दीर्घकालीन व्यवस्थापन राज्यका लागि खर्चिलो र जटिल बन्दै गएको छ।
3: र रेडियो रिपोर्टपछि अब बाँकी खबर। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्ज अन्तर्गत रहेको नेपालगञ्ज रङ्गशाला लगायतका खेलकुद संरचनाहरूको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। आइतबार मन्त्री भण्डारीले नेपालगञ्ज रङ्गशाला परिसरभित्र रहेको पौडी पोखरी, कवर्ड हल, सुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरूको निरीक्षण तथा अनुगमन गर्नुभएको हो। शुक्रबारमा समितिका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरूको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराउनु भएको थियो। त्यसै गरी समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले खेलकुद क्षेत्र स्थानीय पालिका तथा प्रदेश सरकारबीच सही समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको बताउनुभयो। लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन गर्न, खेलाडी प्रतिभा खोजी अभियान, प्रतियोगिताको निरन्तरता, खेल सामग्रीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरिदिन मन्त्री यादवलाई आग्रह समेत गर्नुभएको छ। बागेश्वरी पोस्ट .com खबर लेखेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा सम्पन्न प्रथम मेयर कप महिला तथा पुरुष 5A साइड हक्की प्रतियोगिताको उपाधि पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लबले जितेका छन्। नेपालगञ्जमा आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँके गाउँ क्लबलाई 1-0 अन्तर गोलले पराजित गर्दै उपाधि हात पारेको हो। त्यसै गरी महिलातर्फको प्रतिस्पर्धामा त्रिभुवन चोक क्लबले बाँके गाउँ क्लबलाई 3-1 गोल अन्तरले पाखा लगाउँदै पहिलो स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ र तनिसा अन्सारी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। नेपालगञ्जमा पहिलोपटक आयोजना गरिएको प्रथम मेयर कप महिला तथा पुरुष 5A साइड हक्की प्रतियोगिता 2083 गत बिहिबारदेखि सुरु भएको थियो। प्रतियोगितामा महिलातर्फ 4 र पुरुषतर्फ 4 गरी कुल 8 टोलीको सहभागिता रहेको थियो। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
6: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
7: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
8: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
9: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
10: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
12: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
13: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना:
14: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ।
15: विस्तृत जानकारीको लागि मिलीजुली मेडिकल हल इदगाह रोड नेपालगंज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 9850303479 र 9840821380
16: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज
17: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
16: अहिले थमाथम बिक्री भइरहेको छ स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
17: सम्पर्क 97051148470
16: सोफा हब नेपालगंज
17: विश्वासमा नम्बर एक
16: क्वालिटीमा सबैभन्दा बेस्ट
18: ई रिक्सा चालकहरूमा नेपालगंज उपमहानगरपालिकाको अनुरोध मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ फारम भर्नको लागि नागरिकता ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगंज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ सम्पूर्ण नगरवासी ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौ नेपालगंजलाई सभ्य सुरक्षित र व्यवस्थित बनाऊ सम्पर्कको लागि रवि महाउत नगर प्रहरी जवान मोबाइल नम्बर 9822589983
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष सेवा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसारमा संलग्न 7 ट्र्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरेको छ जिल्ला प्रहरी कार्यालय दाङ तथा माथतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुङ्गा बालुवा र गिटी अवैध रूपमा ढुवानी गरिरहेका 7 ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपेक्षक हिमबहादुर केसीले जानकारी दिनुभएको छ असार 1 गतेदेखि 5 गतेसम्म जिल्लाका विभिन्न स्थानमा निगरानी तथा अनुगमनका क्रममा उक्त ट्र्याक्टर नियन्त्रणमा लिई कारवाही गरेको उहाँले बताउनु भएको छ चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विवादकारी विज्ञापन नीति तत्काल खारेज गरी समानुपातिक तथा वैज्ञानिक विज्ञापन वितरण प्रणाली लागू गर्न माग गरेको छ प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनी र नेपाल मिडिया सोसाइटीको संयुक्त आयोजनामा 2 दिन बुटवलमा भएको सम्मेलनले जारी गरेको बुटवल घोषणापत्र 2083 मार्फत यस्तो माग गरिएको हो सम्मेलनमा सहभागी प्रकाशक सम्पादक सञ्चारकर्मी तथा सरकारवालाहरूले वर्तमान विज्ञापन नीतिका कारण निजी क्षेत्रका सञ्चार माध्यमहरू गम्भीर आर्थिक सङ्कटमा परेको निष्कर्ष निकालेका छन् बाँकेको कोहलपुर नगरपालिका 15 चन्नहवा गाउँबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित 2 जनालाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको उक्त संयुक्त टोलीले कोहलपुर नगरपालिका 15 निवासी 32 वर्षीय रामप्रकाश थारू र 33 वर्षीय कर्ण थारूलाई पक्राउ गरेको हो प्रहरीले उनीहरूको साथबाट शुद्ध तौल 3 ग्राम 70 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको जनाएको छ यता बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 15 र 17 क्षेत्रबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सार छली चोरी पैठारी गरी ल्याइएका फलफुल माउन्टेन ड्यू नामक पेय पदार्थ सेन्ट तथा मोबाइलका ग्लास लगायतका सामान बरामद गरिएको हो बरामद सामानको अनुमानित मूल्य 1,79,290 रुपियाँ रहेको प्रहरीले जनाएको छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ। भरतपुरस्थित गेस्ट हाउस चौरमा विशेष समारोहका बीच सुरु भएको उक्त महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहनुभएका पार्टी वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा घन्टी बजाएर उद्घाटन गर्नुभएको थियो। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सक्यो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बाँकेमा जेठ महिनामा हराएका 64 जना भेटिए। घरेलु हिंसाका 73 उजुरीमा मिलापत्र। 15 किलो अफिम सहित बर्दियाबाट 2 महिला पक्राउ। वन्यजन्तुका लागि पहिलोपटक सोलारबाट पानी व्यवस्था। थारू कुसुन्डा र अवधि र मुस्लिम संस्कृतिबारे विमर्श। आन्तरिक मामिला तथा कानुन मन्त्री यादवद्वारा नेपालगञ्जको रङ्गशालाको निरीक्षण तथा अनुगमन। मेयर कप हकीको उपाधि महेन्द्र पार्क र त्रिभुवन चोक क्लबलाई। र दाङमा नदीजन्य पदार्थ उत्खनन गर्ने 7 ट्र्याक्टर कारवाहीमा विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न माग। हस्त पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै म रामप्रसाद पनि बिदा हुन्छौँ। आज असार 8 गते सोमबार 22 जुनका दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
5: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो

0: सबै सर्प विषालु पनि हुँदैनन्।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
0: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाइका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाइका घटनाहरू बढी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाइ हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Toilet Bunny, Extreme Energy Drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।

0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आईबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आईबीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9816 14 16 99।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Pony, Extreme Energy Drink.
1: Dai. धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081536465, 98239808665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
7: सम्भावनाबारे छलफल गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। हामीले युवाको कुराहरू धेरै पटक गर्छौँ, तर उनीहरूसँगै बसेर उनीहरूको समस्या सुन्ने र समस्याको समाधान खोज्ने प्रयास भने निकै कम हुने गर्छ। कार्यक्रम युवा संवाद त्यही प्रयास हो जहाँ युवाले निडर भएर बोल्न सक्छन् र समाजले सुन्न सक्छ। अहिले तपाईँले हामीलाई रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज मार्फत सुनिरहनु भएको छ। साथै तपाईँ हामीसँग रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको फेसबुक पेज, युट्युब र टिकटक मार्फत पनि प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ। आजको श्रृङ्खलामा हामीसँग विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्छ लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगञ्ज बाँकेको विद्यार्थी क्लब टेकगिक्सका प्रेसिडेन्ट अर्जुन धिताल। हामी उहाँसँग युवाका र विद्यार्थीका विषयमा विशेष छलफल र कुराकानी गर्नेछौँ। यहाँलाई हाम्रो कार्यक्रम युवा संवादमा हार्दिक स्वागत छ।
8: धन्यवाद।
7: हजुरले रेडियो कृष्णसार एफएमको बारेमा पहिला सुन्नुभएको थियो?
8: हजुर, रेडियो कृष्ण सार पहिलेदेखि नै लगभग म कक्षा 8-9 पढ्दाखेरि पनि निरन्तर रूपमा मनोरञ्जनका रूपमा होस् अथवा चाहिँ समाचार सम्प्रेषण अथवा सुन्ने भन्नेका कुराहरूमा चाहिँ निरन्तर रूपमा म जोडिरहेको थिएँ। र हाम्रो लकडाउन हुँदाखेरि कृष्ण सार एफएमले चाहिँ एउटा वक्तित्व कला चलाउनुहुन्थ्यो, त्यो विषयमा पनि म भाग लिएर त्योबाट पनि पुरस्कृत पनि भएको थिएँ।
7: हजुर, त्यसै गरेर हामी चाहिँ अब यो कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पहिला हजुरको सानो परिचयबाट नै सुरुवात गर्छौँ।
8: सर्वप्रथम त सम्पूर्णलाई नमस्कार, मेरो नाम अर्जुन धिताल, म खजुरा गाउँपालिका वडा नम्बर 2 बस्छु र म अहिले हाल लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्सको 4th सेमेस्टरमा अध्ययन गर्दैछु र म अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गत चाहिँ स्टुडेन्ट क्लब टेकगिक्सको चाहिँ प्रेसिडेन्ट भएर काम गरिरहेको छु। भनेपछि सामाजिक क्षेत्रमा पनि बाल क्लब सञ्जालको नेतृत्व गर्दै अहिले युवा क्लब सञ्जाल लगायत बास नेपाल, लिओ क्लब अफ नेपालगञ्ज खजुरा, डब्लुएफएफ, एफएओ जस्ता विभिन्न सङ्घ संस्थाहरूमा जोडिएर चाहिँ भोलिन्टियरी काम गरिरहेको छु।
7: हजुर, अनि त्यसै गरेर तपाईँले टेकगिक्समा रहेर विद्यार्थीका हितका लागि काम गरिराख्नु भएको छ भनेर भन्नुभयो। यो टेकगिक्स भन्ने नाम चाहिँ अलिक युनिक सुनिन्छ, यो स्टुडेन्टहरूको क्लबको नाम चाहिँ टेकगिक्स चाहिँ किन राख्नुभएको होला, के हो यसको अर्थ?
8: टेक भन्ने बित्तिकै चाहिँ टेक्नोलोजीलाई रिप्रेजेन्ट गर्छ। आफैमा पनि विश्वविद्यालयको नाम लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी भइसकेको हुनाले चाहिँ त्यसमा अहिले बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स, बिटेक इन आइटी इन्जिनियरिङ, बिटेक इन आइटी र बिटेक इन सिभिल इन्जिनियरिङ जस्ता प्राविधिक विषयवस्तुहरूमै चाहिँ अध्ययन गराएर आएको हुनाले, अध्यापन गराएर आएको हुनाले चाहिँ विद्यार्थीहरूलाई टेक्नोलोजी सँगसँगै अहिलेको यो टेक्नोलोजी इरामा चाहिँ कसरी इन्टिग्रेट गर्न सकिन्छ भन्ने विषयवस्तुमा चाहिँ नाम सोचेर टेक्नोलोजीको टेक राखेर चाहिँ गिक्सको अर्थ के हुन्छ भनेपछि टेक्नोलोजी अथवा त्यो कुनै विषयवस्तुमा चाहिँ पारङ्गत व्यक्तिहरू, त्यो विषयमा अलिकति बुझेका व्यक्तिहरू भनेर चाहिँ बुझिन्छ। त्यही अनुसार टेक्नोलोजी रिलेटेड अलिकति बुझेका चाहिँ विद्यार्थीहरूको चाहिँ एउटा टोली भनेर चाहिँ हामीले टेकगिक्स क्लब भनेर चाहिँ स्थापना गरेँ।
7: हजुर, अनि तपाईँहरूको स्टुडेन्ट क्लब छ जसले विद्यार्थीका लागि चाहिँ के कस्ता क्रियाकलापहरू गरिरहेको छ या के कस्ता कार्यक्रमहरू गर्ने योजना गरिरहेको छ?
8: जस्तै टेक गिक्स भन्नाले टेक्नोलोजी रिलेटेड मात्रै काम हुँदैन, किनकि हामीले बेसी प्राय फोकस गर्ने भनेको टेक्नोलोजीका वर्कसपहरू होलान् अथवा टेक्नोलोजी रिलेटेड कुनै कामहरू, ट्रेनिङहरू, त्यो त तमामहरू भइरहेका हुन्छन्। तर त्यही सँगसँगै चाहिँ सामाजिक विषयमा चाहिँ सरसफाइ अभियानदेखि लिएर ब्लड डोनेसनका कार्यक्रमहरू पनि हामीले गरेकै छौँ र अब आउने दिनहरूमा पनि टेक्नोलोजी रिलेटेड वर्कसपका कुराहरू राख्ने पनि हामी प्लान गरिरहेका छौँ र अहिलेका युवाहरूलाई साइबर सेक्युरिटी रिलेटेड र सेफ सोसियल मिडिया चाहिँ कसरी त्यहाँ चाहिँ आफ्नो पहुँच पनि बनाइराख्ने तर आफू चाहिँ कसरी सिक्योर बस्ने र एउटा चाहिँ असल नागरिकको रूपमा, जिम्मेवार नागरिकका रूपमा वहन गर्ने भन्ने विषयवस्तुमा पनि वर्कसप चलाउने कुरामा पनि छौँ र अहिलेको युवाहरूलाई चाहिँ एउटा समस्या भनेको चाहिँ एउटा मानसिक समस्याहरू आफैले पनि भोगेको र आफ्नो सर्कलहरूमा पनि देखेका विषयवस्तुहरू, किनकि अहिले युवाहरू मानसिक रूपमा एकदम विक्षिप्त छन्, किनकि पहिलाको जुन युवाहरू हुनुहुन्थ्यो उहाँ मानसिक रूपमा एकदम स्ट्रङ भए पनि अहिलेका युवाहरू सानसानो कुरामा पनि डिलिङ गर्न नसक्ने अथवा त्यसलाई चाहिँ राम्रोसँग एडभोकेसी गर्न नसक्ने, त्यसको वकालत गर्न नसक्ने कुराहरू होलान् अथवा त्यो कुरालाई चाहिँ प्रमोट गर्न नसक्ने अथवा आफूमा आएपछि, जिम्मेवारी आएपछि भाग्ने विषयवस्तुहरूमा धेरै समस्याहरू देखाएको हुनाले र अहिले एन्जाइटी, डिप्रेसनका समस्याहरू पनि तमाम बढिरहेको चाहिँ मेडिकल रिपोर्ट पनि छ र हामीले पनि देखेकै कुरा हो र त्यो विषयमा त्यसलाई न्यूनीकरण गर्नका लागि मनोसामाजिक ट्रेनरहरू राखेर चाहिँ एउटा वर्कसप गर्ने कि भन्ने प्लान चलिरहेको छ। भनेपछि अहिले चाहिँ हामीले जिल्ला स्तरीय अथवा जिल्ला स्तरीयलाई समेटेर हुन्छ कि प्रदेश स्तरीयलाई समेटेर हुन्छ टेक्नोलोजी रिलेटेड चाहिँ एउटा ह्याकाथन पनि गर्ने भन्ने चाहिँ एउटा प्लान हामी बनाइरहेका छौँ।
7: हजुर, अनि हजुरहरूको यो स्टुडेन्ट क्लब टेकिक छ, यसले चाहिँ लुम्बिनी प्राविधिक विश्वविद्यालयभित्र रहेका विद्यार्थीहरूका लागि मात्रै काम गर्ने हो कि सम्पूर्ण युवा विद्यार्थीहरूको लागि नै काम गर्छ?
8: यसलाई हामीले दुई पार्टमा विभाजन गर्न सकिन्छ, किनकि हामी हाम्रो एउटा मदर अर्गनाइजेसन भनेको लुम्बिनी प्राविधिक विश्वविद्यालय नै हो, विश्वविद्यालय अन्तर्गत नै हाम्रो चाहिँ क्लब परिचालन हुने हो। तसर्थ हामीले बेसी लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई नै फोकस गरेर कार्यक्रम गर्छौँ र तमाम हामी बाहिरका कार्यक्रमहरूमा पनि निरन्तर जोडिरहेका छौँ र अरू विद्यालय, विश्वविद्यालय, कलेजहरूसँग, क्याम्पसहरूसँग चाहिँ यामुयु गरेर अब सबैसँग जोडेर एउटा नेटवर्क बनाएर जाने कि भन्ने हाम्रो प्लान छ र त्यो विषयमा अब लुम्बिनी प्राविधिक विश्वविद्यालयको क्लबले विश्वविद्यालयका विद्यार्थीका लागि मात्र नभएर चाहिँ समग्र रूपमा युवाहरूका लागि नै एउटा प्लेटफर्म डेभलप गर्ने कि भन्ने विषयमा चाहिँ हामी छलफलमा छौँ र यो लगत्तै हामी अरू अरू क्याम्पसहरूसँग पनि हामी गर्ने तर्खरमा छौँ।
7: हजुर, अनि त्यसै गरेर हाम्रो नेपालमा चाहिँ अहिले त्रिभुवन विश्वविद्यालयमा चाहिँ स्वतन्त्र विद्यार्थी युनियन भन्ने यस्तै विद्यार्थीहरूको क्लबहरू हुन्छ जसले विद्यार्थीहरूको लागि विद्यार्थीको हितको लागि काम गरिरहेको छ गरिरहेको हुन्छ। तपाईँहरूको लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यार्थीको क्लब र यो स्वतन्त्र विद्यार्थी युनियनलाई एउटै मान्ने कि अलि भिन्न कुरा भिन्न छ कि यो एउटै मान्न सकिन्छ?
8: यसमा चाहिँ मैले पनि सुरुमा लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई छान्दाखेरि मैले पनि विभिन्न विश्वविद्यालयमा गएर विभिन्न क्याम्पसहरूमा गएर मैले बुझेको, किनकि मलाई पनि के लाग्छ भनेपछि विद्यार्थीहरूको भविष्यसँग जोडिने कुरामा राजनीति हुनु हुँदैन, किनकि अहिले तमाम क्याम्पसहरूमा चाहिँ विद्यार्थी सङ्गठन भनेर चाहिँ राजनीतिक मात्रै हुन्छ। कुनै समय थियो जब चाहिँ विद्यार्थी सङ्गठन भनेर एउटा सरकार परिवर्तन गर्न सक्ने क्षमता राख्थ्यो, जसले राजतन्त्रसँग लड्न क्षमता राख्थ्यो, जसले पञ्चायत कालमा चाहिँ पञ्चायतलाई हटाउन सक्ने एउटा सामर्थ्य राख्थ्यो, विद्यार्थीहरूको एउटा सङ्गठन थियो। अहिले चाहिँ उनीहरू चाहिँ राजनीतिको दासित्व भएका छन्, उनीहरू दास जस्ता भएका छन्, होइन? कि कुनै कुनै ठाउँमा उनीहरू राम्रा व्यक्तिहरूले पनि नेतृत्व गर्दै गर्दाखेरि उनीहरूले चाहिँ राजनीतिक पेलान पर्न सक्छ, किनकि एउटा भिजन हुने मान्छेको लागि प्लेटफर्म अरू छैन भने उसले त्यो काम गर्छ। तर हाम्रो विश्वविद्यालयमा चाहिँ यो गैर राजनीतिक र गैर नाफामूलक भएर काम गरिरहेको छ, किनकि यसमा कुनै राजनीतिक छैन, यसमा कुनै चाहिँ प्रोफिटेबल भन्ने कुरा छैन, यसमा हामी निष्पक्ष रूपमा र निस्वार्थ भावनाले विद्यार्थी र युवाहरूको समग्र विकासका रूपमा चाहिँ काम गरिरहेका छौँ। यो एउटा सबल पक्ष पनि हो र यो चाहिँ सम्पूर्ण विश्वविद्यालय र क्याम्पसहरूमा पनि हुनुपर्छ भन्ने मेरो मूल्य मान्यता पनि छ। विद्यार्थीहरूलाई लिडरसिप सिकाउने हो, राजनीति के हो कसरी गर्नुपर्छ भन्ने सिकाउने हो, तर राजनीतिले शिक्षामाथि हस्तक्षेप गर्नु चाहिँ हुँदैन।
7: हजुर, अनि त्यसै गरेर अब हजुरहरू हजुर नै अहिले आइटी पढिराख्नु भइरहेको छ, अनि त्यसै गरेर अहिले हाम्रो डिजिटल प्लेटफर्महरूमा पनि धेरै समस्याहरू हुन्छ। तपाईँले आफै भन्नुभयो साइबर क्राइम साइबर सेक्युरिटीको बारेमा चाहिँ युवाहरूलाई सिकाउन अझै जरुरी छ भनेर, यस्ता समस्याहरू चाहिँ तपाईँले के कस्ता देख्नुभएको छ हाम्रो समाजमा कि डिजिटल प्लेटफर्मबाट इन्टरनेटबाट?
8: साइबर सेक्युरिटी भन्ने बित्तिकै चाहिँ अहिले डिजिटल प्लेटफर्महरूमा चाहिँ विभिन्न खालका अनैतिक कामहरू भएको हामीले भोगेका पनि छौँ, देखेका पनि छौँ, होइन? हाम्रो चाहे त्यो सामाजिक सञ्जाल ह्याक हुने होस् अथवा बुलिङ हुने होस् अथवा ह्यारेसमेन्ट हुने होस्, यो विषयमा म आफै पनि विभिन्न विद्यालयमा कलेजहरूमा आफ्नो जिल्लामा मात्र नभएर बर्दिया जिल्लाहरूमा पनि गएर विभिन्न विद्यालयहरूमा चाहिँ हामीले ट्रेनिङहरू वर्कसपहरू भोलिन्टियरी पनि दिइरहेका छौँ, किनकि अहिले डिजिटल प्लेटफर्ममा सबैले आफ्नो क्षमता प्रदर्शनी होस् अथवा एकअर्कासँग जोडिनका लागि होस् अथवा समाचार लिन दिनका लागि पनि अहिले सबै युवा पुस्ताहरू भनौँ बालबालिकाहरू र हाम्रो हामीभन्दा एक पुस्ता माथिका पनि अहिले चाहिँ मोबाइल अन्तर्गत होस् अथवा कुनै पनि डिजिटल माध्यमबाट जोडिराख्नु भएको छ। तर डिजिटल्ली पनि प्लेटफर्महरूलाई कसैले अनैतिक तरिकाले अथवा कसैलाई हानि पुर्याउने तरिकाले पनि युज गरेको हामीले देखेका पनि छौँ। जस्तै म एउटा उदाहरण दिन चाहे, जस्तै मेरो हातमा चक्कु छ भनेपछि मैले त्यो चक्कुले कसैलाई क्षति पुर्याउनलाई पनि काम गर्न सक्छु र त्यो चक्कुलाई मैले नर्मल युजका लागि आफ्नो किचनमा पनि युज गर्न सक्छु। त्यो त मेरो मनोसायको कुरा हो, होइन? त्यो त मेरो मोरालिटीको कुरा हो, मेरो इथिक्सको कुरा हो, मैले के गर्ने नगर्ने भन्ने कुरा मेरो कुरा हो। मसँग त्यसको पहुँच छ डिजिटल प्लेटफर्ममा, म पनि छु, तर त्यो डिजिटल प्लेटफर्मको चाहिँ मैले सदुपयोग गर्ने कि त्यसलाई चाहिँ दुरुपयोग गर्ने भन्ने मेरो मनसाय हो। त्यो मनसायलाई हटाउनका लागि चाहिँ वर्कसप ट्रेनिङहरू बच्चा बच्चीहरूदेखि नै युवा पुस्ताहरूदेखि नै उनीहरूलाई चाहिँ सिकाइराख्न अति आवश्यक छ, किनकि अहिले डिजिटल युग, अहिले सबै युग, सबै देश विदेशका सबै पनि कुराहरू डिजिटल्ली अपग्रेड भइरहेको छन्। जो डिजिटल हुँदैन ऊ मान्छे चाहिँ आउट अफ डेट हुन्छ। अहिले हामी कतिपय प्रश्नहरू पनि उठ्छन् नि, एआईले जब खाइदिन्छ कि आइटी टेक्नोलोजीले जब खाइदिन्छ कि भन्छ, वास्तवमा जब खाँदैन। जो मान्छे उनीहरूसँग चाहिँ अपग्रेड हुन सक्दैन त्यो मान्छेको चाहिँ भविष्य चाहिँ ओझेलमा पर्न सक्छ। जस्तै विद्यार्थी दुईवटा विद्यार्थीहरूमा डिफ्रेन्स हेर्ने भने, जस्तै म चाहिँ पुरानै शैलीले होइन म त किताबै खोजेर पढ्छु भने र अर्को साथीलाई चाहिँ टेक्नोलोजी युज गरेर, ई लाइब्रेरी युज गरेर अथवा एआई का कुराहरू च्याटबोटका कुराहरू गरेर लर्निङ गर्छ भने ऊ र ममा चाहिँ धेरै डिफ्रेन्स पर्छ क्या, त्यही अनुसार चाहिँ टेक्नोलोजीहरू युज गर्ने हो, तर त्यसको पनि सबल पक्ष र सदुपयोग गर्नुपर्छ। र यदि त्यो अनैतिक कसैले काम गर्छ भने साइबर ब्युरोहरू पनि तमाम खोलिएका छन् अहिले नेपाल सरकारद्वारा। चाहिँ हामीले चाहिँ घरमै बसेर पनि लिगल्ली आफ्नो चाहिँ रिपोर्ट गर्न सकिन्छ। त्यो विषयमा चाहिँ विद्यार्थीहरूलाई ट्रेन गर्न पनि आवश्यक छ, र जसले चाहिँ हातमा लिइरहेको छ डिजिटल प्लेटफर्म त्यसको पनि मनोसाय सही बनाउनका लागि हरेक बाबुआमादेखि लिएर शिक्षक शिक्षिका र हामी अग्रज जो चाहिँ भाइ बहिनीहरूले हामीबाट सिकिरहेका छन् उनीहरूलाई पनि हामीले सही कुरा चाहिँ सिकाउन आवश्यक छ।
7: हजुर, अनि त्यसै गरेर अहिले युवालाई धेरै समस्या भनेको युवाको समस्याहरू चाहिँ तपाईँहरूले के देख्नु भएको छ? तपाईँले भर्खरै भन्नुभयो तपाईँ विभिन्न सङ्घ संस्थामा रहेर पनि धेरै अभियान कार्यक्रमहरूमा पनि सहभागिता जनाउनु भयो। त्यसै गरेर तपाईँ अहिले पढ्दै गर्दाखेरि विद्यार्थीको हितको लागि बोल्ने एउटा युवाको रूपमा पनि चिनिनु भएको छ। तपाईँले चाहिँ अहिले हाम्रो नेपालमा चाहिँ युवाहरू विद्यार्थीहरूमा चाहिँ कस्ता समस्या छन्, के समस्या भोगिरहेका छन्, तिनीहरूले के भेटाउनु भयो?
8: युवाले समस्या ठुलो समस्या भनेको उनीहरूले अवसर नपाउनु, अवसर पाएका युवाहरूले पनि सदुपयोग गर्न नसक्नु हो। किनकि युवाहरूलाई सबैभन्दा एउटा ठुलो समस्या मैले अघि पनि भन्ने एउटा मनोसामाजिक समस्या एकदमै धेरै छ। किनकि युवाहरूले अहिले केही कुरामा पनि इन्स्ट्यान्ट डिसिजनहरू उनीहरूले चाहिँ के भन्न सक्छौँ भनेपछि हामीले परिपक्व डिसिजनहरू युवाले लिन सकिरहेको छैन अहिले। किनकि उनीहरूको डिसिजन यति खुकुलो हुन्छ, उनीहरूले मेन्टल्ली नसोचेरै उनीहरूले चाहिँ एउटा इमोसनल्ली अट्याच भएर चाहिँ डिसिजनहरू लिइरहेकोले गर्दाखेरि धेरै युवाहरू एन्जाइटी डिप्रेसनका शिकार पनि भइरहेका छन्। होइन, एउटा चाहिँ मनोसामाजिक परामर्शका आवश्यकता पनि देखिन्छन् युवाहरूमा। त्यो चाहिँ उनीहरूको चाहिँ मेन्टल थिङ्किङलाई स्ट्रङ बनाउनका लागि त्यसको पहल पहिरेवी गर्न अति आवश्यक छ। र अहिले युवाहरूमा एउटा लागु औषधको समस्या पनि धेरै देखिएको छ। एज अ म एल्टिटेकिसको प्रेजिडेन्ट भएर हेर्दा पनि र एज अ म एउटा सामाजिक अभियन्ता भएर पनि हेर्दाखेरि लागु औषध सम्बन्धी चाहिँ धेरैजसो युवाहरू हामी चाहिँ एउटा सीमा नाकामा बस्ने भए हुनाले खुल्ला रूपमा रुपेडा नाकाबाट चाहिँ ओसार पसार गर्न सजिलो सहजीकरण भएकै त हो भन्न सकिन्छ। त्यो विषयमा लागु औषध तमाम आउने भएको हुनाले र उनीहरूको एउटा नेटवर्क छ छुट्टै, उनीहरूको नेटवर्कबाट बाइपास हुने, उनीहरूले चाहिँ लागु औषधबाट चाहिँ धेरै विक्षिप्त भइसकेका हुनाले युवा पुस्ताहरू चाहिँ एकदम जोखिमपूर्ण अवस्थामा छ। र उनीहरूको एउटा यो समस्या छ भने एउटा बेरोजगारीको समस्या छ। युवाहरूलाई स्कुलिङ लेभलबाट नै कसरी पढाइन्छ भने चाहिँ उनीहरूको स्किल यति धेरै अपग्रेड हुन्छ, त्यो अनुसार नेपालले उनीहरूलाई रोजगारी दिन सक्दैन। रोजगारी दियो भने पनि उनीहरूको चाहिँ उचित मूल्य गर्न सक्दैन, मूल्य तोक्न सक्दैन। एजुकेसन सिस्टम मलाई नेपालको मात्र नभएर के लाग्छ भने चाहिँ लगभग एउटा ब्रिटिसर चाहिँ थोमस म्याकोले भन्नेले 1835 एउटा एजुकेसन सिस्टमलाई चाहिँ इन्ट्रोड्युस गरेका थिए। पहिला चाहिँ जब इन्डिया चाहिँ ब्रिटिसरको हातमै थियो सायद त्यति बेला उनले एजुकेसन सिस्टम यसरी डिजाइन गरे, उनले अब चाहिँ जति पनि एउटा चाहिँ पुस्ताहरू आउँछ उनीहरूमा पनि एउटा स्किलफुल पुस्ताहरूलाई चाहिँ छानेर आफ्नो दास कसरी बनाउन सकिन्छ भन्नेको डिजाइन थियो क्या त्यो। किनकि अब सबै तमाम त्यहाँ चाहिँ सबैलाई चाहिँ दास गराउन पनि सकिँदैन र सबै मान्छे युजफुल पनि हुँदैन, उनीहरूलाई स्किलफुल मान्छे चाहिएको थियो। उनीहरूले डिजाइन गरे, इन्ट्रोड्युस गरे, त्यही अनुसार इन्डियामा पढाइ हुन थाल्यो। त्यहीको चाहिँ पछि त्यहीँबाट 1910 चाहिँ जङ्गबहादुर राणालाई दरबार हाई स्कुल सुरु गरिसकेपछि वहीँबाट टिचर इम्पोर्ट गरेर यहाँ पढाउन लाए। भनेपछि त्यही शिक्षाको आधारमा चाहिँ यहाँ पनि पढाइ भइरहेको थियो। तपाईँ त्यो समय र यो समयमा चेन्जेस देख्नुहुन्छ भने त्यो समयमा माटोको घर हुन्थ्यो होला, अहिले हामी यस्तो घरहरूमा बसिरहेको छौँ। त्यति बेला चाहिँ हामीसँग हाते पङ्खा हुन्थ्यो भने अहिले चाहिँ हामी एसीसम्म पुगिसकेका छौँ। त्यति बेला चाहिँ हामीसँग गाडी हुन्थेन भने अहिले कारदेखि लिएर कस्ता कस्ता सामान सामग्रीहरू आइसके। भने मान्छेहरूले आफ्नो सहजीकरण आफूलाई सजिलो हुनका लागि भौतिक पूर्वाधार सम्पूर्ण चेन्ज गर्यो। एउटा मोटोरोला मोबाइल कस्तो थियो, अहिले कस्तो मोबाइल आएको छ, एउटा विश्व चाहिँ हाँक्न सक्ने मोबाइल आएको छ। तर जुन मानसिक रूपमा परिवर्तन हुनु पर्थ्यो त्यसमा परिवर्तन भएको भनेको कलर मात्रै हो। पहिला चाहिँ सेतो चक र ब्ल्याकबोर्ड हुन्थ्यो भने अहिले व्हाइट बोर्ड ब्ल्याक मार्कर। चेन्जेस भनेको तपाईँ यति देख्न सक्नुहुन्छ क्या, अरू त्यस्तो भास्ट डिफ्रेन्स केही पनि छैन। त्यही भएर हो त आउटडेटेड एजुकेसन भएको हुनाले मैले पढ्दाखेरि कहिल्यै पनि मलाई विद्यालयमा यो सिकाइएन कि बाबु तिमी चाहिँ कसरी मालिक बन्न सक्छौ, तिमी कसरी चाहिँ बिजनेसम्यान बन्न सक्छौ, तिमी कसरी आत्मनिर्भर बन्न सक्छौ। रिस्क एनालाइसिस सिकाइएन, मार्केट एनालाइसिस सिकाइएन। सिकायो त के सिकायो, बाबु तिमीले यति ग्रेड ल्याइसकेपछि तिमी यो राम्रो स्कुलमा पढ्न पाउँछ, यो राम्रो स्कुलमा पढिसकेपछि यो राम्रो जागिर खान सक्छौ, तिम्रो मन्थली तलब यो हुनसक्छ। वास्तवमा हामीलाई आत्मनिर्भर बनाउन सिकाउने हो नि त। त्यो त कस्तो भने चाहिँ तिमीले यो जागिर खान्छौ भनेको चाहिँ कसैको दासत्व गर्नु बराबर नै त हो त। विद्यार्थीहरूले यहाँबाट स्किल लिन्छ, यहाँबाट एजुकेसन लिन्छ, गएर विदेशमा जान्छ, उसले कसैको अन्डरमा काम गर्छ। एजुकेसन सिस्टममा त यो हुनु पर्थ्यो, तिमीले तिमीसँग भएको स्कुललाई कसरी चाहिँ एनालाइसिस गर्न सक्छौ र त्यसलाई चाहिँ कसरी इम्प्लिमेन्टेसन गर्न सक्छौ, तिमी आफैमा एउटा राजा कसरी बन्न सक्छौ, त्यो चाहिँ एजुकेसन सिस्टममा डिफ्रेन्स छैन। त्यही भएर युवाहरूले चाहिँ बेरोजगारी भइरहेका छन्। दिनहुँ चाहिँ युवाहरू चाहिँ एयरपोर्टबाट गइरहेका हुन्छन् विदेश, आफ्नै साथीहरूलाई पनि रोक्न सकिँदैन। हामी सामाजिक अभियन्ता हौँ, हामीले बोल्न तलाई त के छ र बोलिदिउँ न, हाम्रो चाहिँ देशैमा अवसर छ, किन जान्छौँ विदेश? यसको वकालत हामीले पनि गरिराख्छौँ, तर यो झुटो वकालत हो वास्तवमा, किनकि त्यो युवाहरूले अवसर पाएन भनेपछि उसलाई रोक्ने आफूमा पनि आँट आउँदैन क्या। उसले प्रयास नगरेको होइन, तमाम प्रयास गर्यो, तैपनि लास्टमा उसका लागि भनेको घर परिवारबाट होस्, समाजबाट होस्, जसरी पनि धकिल्याएर ऊ पुग्ने जापान, कोरिया, अस्ट्रेलिया, साउदी अरब, युके, अमेरिका।
7: हजुर, तपाईँले जसरी भन्नुभयो बेरोजगारीको समस्या छ, अब यो बेरोजगारीको समस्यालाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ तपाईँको यो जुन प्राविधिक टेक्नोलोजीवाला पढाइ छ, यसले चाहिँ कतिको चाहिँ प्रभाव पार्छ त त्यसलाई?
8: टेक्नोलोजीको त तमाम अहिले नेपाल त्यति अपग्रेडै छैन नि होइन, किनकि टेक्नोलोजी नेपालमा भित्रिएको छ तर आफैमा पनि उत्पादन गर्न सक्ने क्षमता छैन, अथवा त्यो अनुसारको स्किल जति छ उसले चाहिँ त्यो अनुसारको नेपालमा बसेर काम गर्न सक्ने वातावरण अझै बनेको छैन। किनकि त्यति त त्यस्ता आइटी कम्पनीहरू यहाँ इस्टाब्लिस भएका थिए र डुबेका पनि छन्, कमै छन्। अहिले अब एउटा गर्न सकिने भनेको आइटी फ्रिलान्सिङ भन्छौँ हामी चाहिँ, आफ्नै देशमा बसेर विदेशी काम गर्न सक्ने अवसर छ। त्यसमा पनि कति बेला सकिन्छ भनेपछि हामीले थ्योरिटिकललाई फोकस नगरेर प्र्याक्टिकललाई फोकस गऱ्यौँ भने मात्र सकिन्छ, किनकि विद्यार्थीले कपीमा के लेख्यो र बुकमा के लेख्यो भन्ने विषयले चाहिँ त्यो विद्यार्थीले जागिर पाउँदैन। विद्यार्थीले के सिक्यो, कसरी सिक्यो, त्यसलाई कसरी इम्प्लिमेन्ट गर्यो भन्ने कुरा न त्यसको दक्षता देखिने होइन। अरूले लेखेको किताब पढेर चाहिँ मान्छे एकदम विज्ञान हुन्थ्यो भने, एकदम वरिष्ठ व्यक्ति हुन्थ्यो भने, सबैभन्दा ठुलो व्यक्ति भनेको शिक्षक हुन्थ्यो।
7: हजुर, अनि त्यसै गरेर तपाईँले अहिले भर्खरै भन्नुभयो हामीहरूको शिक्षा प्रणाली चाहिँ परिवर्तन भएको छैन, यसलाई चाहिँ परिवर्तन गर्न अति आवश्यक पनि छ, यो दासत्वको प्रणालीमा चाहिँ छ भनेर भन्दै हुनुहुन्छ, यसलाई परिवर्तन चाहिँ कसले गर्ने त?
8: यसमा अहिले जो पनि नीति निर्माणमा पुग्नु भएको छ उहाँले गर्ने हो वास्तवमा, होइन। किनकि तपाईँ अमेरिकाकै इक्जाम्पल लिनुहुन्छ भनेपछि 18 वर्ष भइसकेपछि युवा आफ्नो घरमा बस्न पाउँदैन, उसले घर छोड्नुपर्छ, उसले मेहनत गर्नुपर्छ, उसले आफ्नो खर्च आफै निकाल्नुपर्छ। त्यो खालको चाहिँ यहाँ पनि हुनपर्ने हो वास्तवमा, किनकि युवालाई चाहिँ रोजगारसँग जोड्न पर्ने। 18 वर्ष हुन बित्तिकै मान्छेको एउटा दिमाग परिपक्व बन्न थाल्छ, ऊ अब चाहिँ घरबाट पैसा माग्न लाज मान्न थाल्छ क्या, आफूले पनि भोगेको कुरा हो त, लाज मान्न थाल्छ, ऊ इन्डिपेन्डेन्ट हुन चाहन्छ। ऊ इन्डिपेन्डेन्ट हुने वातावरण त छैन, तपाईँको स्कुल 9 बजीदेखि 5 बजीसम्म लागिरहेको हुन्छ, उसले काम कति बेला गरोस्, त्यही अनुसारको थ्योरिटिकल्ली प्लान बढी हुन्छ। विद्यार्थीहरूलाई शिक्षा सँगसँगै रोजगारसँग पनि जोड्न सक्ने खालका चाहिँ प्रोग्रामहरू सरकारले ल्यायो भनेपछि युवा गएका युवाहरू पनि फर्केर आउँछन् भन्ने मलाई विश्वास छ।
7: हजुर, अनि अहिलेको अवस्था हेर्ने हो भने राजनीतिमा चाहिँ युवाको रुचिमा चाहिँ अलिक कमै देखिन्छ, तपाईँले चाहिँ के देख्नु भएको छ त्यसमा? नीति नियम कानुन बनाउने ठाउँमा चाहिँ युवाको भूमिका चाहिँ कतिको रहेको देख्नु भएको छ
8: अहिले, विशेष गरी त जेनजी आन्दोलन पछि भनौँ होइन, हाम्रा जेनजी शहीदहरूको त्याग परित्यागपछि जुन सरकार भन्यो त्यसमा चाहिँ अहिले 25 वर्षका युवाहरू पनि सांसद बन्नुभएको छ, सभामुख बन्नुभएको छ, अहिले हाम्रो प्रधानमन्त्री नै 36 वर्षको हुनुहुन्छ भनेपछि राष्ट्र स्तरमा हेर्ने हो भने नीति निर्माणमा अहिले चाहिँ एउटा ठुलो चाहिँ परिवर्तन आएको छ। यो वास्तवमा परिवर्तन आवश्यकता पनि थियो, तर एउटा ग्राउन्ड लेभलमा भनौँ हामी, त्यहाँ ग्राउन्ड लेभल भन्नाले हामी आफ्नो स्थानीय तहमा अथवा वडा कार्यालयमा होस्, त्यसमा चाहिँ अझै पनि युवाहरूको योजना निर्माणका क्रममा चाहिँ सहभागिता शून्य नै देखिन्छ वास्तवमा। त्यस्तो किन हुन्छ भन्दाखेरि युवालाई नीति निर्माणमा रुचि नभएको होइन हो, तर सबैभन्दा गाह्रो कुरा के हो भनेपछि जब युवाले कुनै पनि काम गर्न थाल्छ तब कागजी प्रक्रियादेखि हुकिन्छ, अब सकिन्न कि क्या हो, किनकि एउटा युवाले आफ्नो नागरिकता आफै बनाउन पनि गाह्रो मान्छ, अप्ठ्यारो मान्छ वास्तवमा, प्रोसेस यति लम्बाइदिन्छ क्या। अब ग्राउन्ड लेभलमा जानुहुन्छ तपाईँ, हामीले पनि काम गर्ने प्रोसेसमा कतिपय कुराहरूको बाधा हुन्छ, यो कोठादेखि अर्को कोठामा, अर्को कोठादेखि अर्को कोठामा, एउटा सिरियल प्रोसेस छैन। तपाईँ चाहिँ यो गर्नुहोस्, यो गरेपछि उहाँ गएपछि तपाईँ काम फ्याक्ट बन्छ भन्ने प्रोसेसै छैन। तपाईँ यहाँ जानुहोस्, यहाँबाट उहाँ जानुहोस्, उहाँबाट उहाँ पुग्नुहोस्, यसरी घुमाउरो पाराले देखेपछि युवा भाकिन्छ क्या. त्यसपछि उसलाई चाहिँ विशुद्ध रूपमा होइन सरकारी काम थियो मलाई मतलब छैन, तर उसलाई हरेक ठाउँमा सरकारी काम चाहिन्छ. युवालाई अहिले लेटर लेख्न आउँदैन सरकारी कार्यालयमा कुनै, तपाईँ चाहिँ एउटा चाहिँ ल बाबु कागज लेख भनेर दिनुहुन्छ भने आउँदैन, तपाईँलाई चाहिँ एउटा प्रपोजल लेख भन्यो भने आउँदैन, प्रतिवेदन बना भन्यो भने आउँदैन. वास्तवमा यो स्कुलिङमा पनि गलत भएको र नीति निर्माणमा पनि स्थानीय तहले समेट्न खोजिरहेको छैन. मलाई कता कता के लाग्छ भने चाहिँ स्थानीय तहलाई यदि यो डर पो हो कि युवाहरू चाहिँ भोलि सशक्तिकरण भयो यो बुझ्न सके भनेपछि हामीलाई चाहिँ गरी खान गाह्रो हुन्छ कि भन्ने पनि हुनसक्छ एउटा. अथवा युवाहरूको रुचि नभएको होइन, रुचि हुँदाहुँदा पनि उनीहरूलाई नसमेट्नुको कारण चाहिँ युवाहरूको आकाङ्क्षा र एनर्जी एकदम धेरै हुन्छ. उनीहरूले चाहिँ एनालाइसिस नगरेर एक्सपेक्टेड भन्दा पनि बढी चाहिँ आशा गरिदिन्छन्, त्यो अनुसार उनीहरूले परिपूर्ति गर्न सकेन भने युवाहरूको मन पनि मारिन्छ. जेएनजी आन्दोलनपछि विशेष त युवाहरू राजनीतिप्रति अझ धेरै रुचि भएका छन्, अझ आफै पनि हेर्नुहुन्छ भनेपछि यत्रो तमाम माहौलमा चाहिँ दुई दिनमा सरकार ढाल्न सक्ने युवा नै त थियो त होइन. राष्ट्रिय स्तरमा युवा त्यो सुन्ने माध्यम मात्रै भएको छ, तर वास्तवमा युवाहरूका चाहिँ जुन आवाज थिए, जुन कुराहरू थियो, त्यो पनि अझै पनि सम्बोधन भएको छैन. त्यसलाई चाहिँ स्थानीय तहले पनि सम्बोधन गरिरहेको छैन, चाहे त्यो बजेट बनाउनेका कुराहरू होस्, नीति तथा कार्यक्रम बनाउने कुराहरूमा होस्, कतिपय स्थानीय तहमा युवा क्लब पनि छैन. युवा क्लब भनेको त के भने चाहिँ विशुद्ध रूपमा त्यो स्थानीय तहको युवाको चाहिँ समग्र विकासका लागि बनाउनु पर्ने अति आवश्यक कुरा हो. युवाका लागि बजेट छैन, युवा क्लब नै छैन भने त्यो पालिकाको त्यो स्थानीय तहको युवा सशक्तिकरण अथवा युवाको चाहिँ उत्पादन कस्तो होला त आफै परिकल्पना गर्नुहोस् न होइन. हो त्यसका लागि चाहिँ राष्ट्र स्तरमा पनि युवाले सरकार बनायो भनेर खुसी हुनुभन्दा स्थानीय तहमा पनि योजना निर्माणमा युवाहरू आए है भनेपछि बल्ल खुसी हुनुपर्ने चाहिँ अवसर हो.
7: हजुर, अनि त्यसै गरेर अहिले त स्थानीय तहमा चाहिँ के समस्या पनि देखा परेको छ भने चाहिँ तपाईँले भन्नुभयो युवालाई अझै पनि योजना नीति तथा कार्यक्रममा सहभागिता चाहिँ एकदमै न्यून रहेको छ भन्नुहुन्छ, तर स्थानीय तहमा त युवाहरूको युवाहरू नै देखिनुहुन्न अहिले, सबै धेरैजसो बाहिरी देशमै जानुभएको छ, अब उहाँहरूलाई चाहिँ कसरी सहभागी गराउने त?
8: विदेशमा गएको युवाहरूलाई त जुन पहिले रोक्न पर्ने एउटा परिस्थिति त्यो गराउन सकिएन, तर जो गइसक्नु भएको युवाहरू छ उहाँहरूको पनि सरसल्लाह लिन सकिन्छ होइन. किनकि जो गइसक्नु भएको छ उहाँले उहाँ भोगेका कुराहरूलाई समेटिएर एउटा हामी कार्यक्रम राखिदिउँ न नर्मल, जति युवाहरू छन् उहाँकोले के भोग्नुभयो त विदेशमा. किनकि जो जति युवा पनि विदेश हुनु भएको छ हामीले बुझेअनुसार सुनेअनुसार उहाँहरूले दुईवटा लाइफ जिउनुहुन्छ, एउटा रियल लाइफ र एउटा रियल लाइफ. रिलमा हाल्दाखेरि एउटा ठुलो चाहिँ बिल्डिङ पछाडि गएर एकदम कफी खान लागेको स्वाट फोटो हालिदियो भने ओहो विदेशमा त कति आनन्द हुँदो रहेछ, यहाँ गर्न सकिन्न बरु हिँड्यौँ विदेश भन्ने हुन्छ. तर त्यो मान्छेलाई थाहा छैन ऊ मान्छेले 15 घन्टा 16 घन्टा काम गरेर बल्ल एउटा फोटो खिच्न पाउँछ भनेर क्या. यो ग्याप डिफ्रेन्स छ, एउटा नलेज डिफ्रेन्स छ. त्यही भएर तमाम युवाहरूले चाहिँ होइन विदेशै जानुपर्छ भन्ने हो त्यो एडभोकेसी गर्दैछन् त अहिले युवाहरू. उनीहरूलाई योजना निर्माणमा जस्तै अहिले भोटिङ प्रोसेसमा पनि विदेशीका युवाहरूले पनि भोट हाल्न सक्ने परिस्थिति बनाउँछौँ है भन्दा भन्दै पनि विफल भयो. एउटा राम्रो पोइन्ट भनेको चाहिँ विदेश गएका युवाहरूले पनि रोज्न पाउन्, किनकि रेमिटान्सले धानेको देश हो नि त हाम्रो त होइन. 25%भन्दा बढी जिडिपी त रेमिटान्समा डिपेन्ड छ. उनीहरूले चाहिँ उताबाट पठाइरहेको छन् सरकारमा बस्नेवाला चाहिँ चुनावमा जनता सत्तामा आफन्त भने जस्तो चुनावमा चाहिँ जनताको लागि गर्छौँ भन्ने सत्तामा पुगिसकेपछि आफन्त मात्रै बटुलेर काम गर्छन्, त्यसको चाहिँ इभ्यालुएसन चाहिँ विदेशका युवाले पनि गर्छन्. त्यो अवसरमा उनीहरूलाई जोड्नुपर्छ र यहाँ भएका युवाहरूलाई पनि उनीहरूले के देखिरहेका छन्, के बुझिरहेका छन्, के भोगिरहेका छन्, यहाँबाट दक्षता भएर गइसकेपछि चाहिँ के सजिलो हुन्छ, अथवा चाहिँ तिमीहरूसँग स्किलै छैन त्यसै गयो भने के हुन्छ भन्ने विषयमा पनि त्यो जिम्मेवार एउटा चाहिँ अथोरिटिजले काम गरिदियो, त्यो विषयमा पनि एडभोकेसी गर्यो भने चाहिँ यहाँका भएका युवाहरूले पनि अलिकति बुझ्थे कि भन्ने कुरा हो, त्यसपछि चाहिँ रोकिन्थ्यो होला.
7: हजुर, अनि यहाँ हुनुभएका युवाहरू पनि कति धेरै मानसिक स्वास्थ्यकोसँग जुधिराख्नु भएको छ, कति लागु औषधमा फँसिराख्नु भएको छ, कति चाहिँ अब विभिन्न खालका समस्याहरूमा चाहिँ जुधिराख्नु भएको छ, जसलाई चाहिँ अब राजनीतिक चेतनाको बारेमा अझै पनि उहाँहरू चाहिँ परिचित हुनुहुन्न भन्ने भनौँ न, उहाँहरूलाई चाहिँ अब कसरी राजनीतिक चेतनाको बारेमा, राजनीतिक शिक्षाको बारेमा चाहिँ कसरी अझै उहाँलाई ज्ञान दिन सकिन्छ त?
8: तपाईँले दुईवटा कुरा जोड्नुभयो, जस्तै एउटा मानसिकको कुरा जोड्नुभयो, एउटा राजनीतिको कुरा जोड्नुभयो. मानसिक त यति पीडामा छ अहिलेको युवाहरू, तपाईँको सर्कलमा बस्ने हरेक मान्छे मानसिक उत्पीडनमा छ क्या. चाहे त्यो स्कुलको बोझ होस्, अहिले तमाम के हुन्छ भनेपछि त्यो बच्चाले आफ्नो फ्यामिलीबाटै स्पेस खोजिरहेको हुन्छ क्या। तमाम साथीहरू मसँग बोल्नुहुन्छ किनकि यो विषयमा आफूले वकालत गरेर हुनाले र मनोसामाजिक परामर्शको केही समयको तालिम पनि लिया हुनाले राम्रो मान्ने मान्छे, कम्फर्टेबल मान्ने मान्छे हामीसँग बोल्दाखेरि कतिपय मान्छेहरू आफ्नै फ्यामिलीबाट प्रेसराइज हुनुहुन्छ। एउटा मानसिक यातना भनौँ, उनीहरूले परिवारबाटै पाइरहेको चाहिँ बढी देखिन्छ। त्यसपछि अहिले के छ भनेपछि एउटा इमेच्योरिटी छ कि म्याच्योरिटी छँदै छैन। अहिले तमाम चाहिँ भएकै कुराहरू, लभका कुराहरूमा फस्ने भयो उनीहरू। त्यो फसिसकेपछि उनीहरूले चाहिँ धेरै कुराहरू झेल्ने, झेलिसकेपछि पनि अब उनीहरूले चाहिँ त्यो कुरालाई डिल गर्न नसक्ने एउटा अपरिपक्वता भइसक्यो। अपरिपक्वतामा चाहिँ उनीहरूले चाहिँ कोहीसँग माया प्रीतिसँग जोडियो भनेपछि अब त्यो उनीहरूको चाहिँ अपरिपक्वताले गर्दा त्यो छुट्यो, छुटेपछि आफूले आफूलाई पहिचान गर्न नसक्ने र सम्हाल्न नसकेपछि कतिपय त सुसाइड केस पनि त भएको छ नि त। हाम्रै क्लबको पनि एकजना बहिनीले गर्नुभएको थियो सुसाइड, उहाँको चाहिँ त्यो के भएर भयो भन्ने कुरा अझै पनि हामी चित परिचित छैनौँ। तर मानसिक उत्पीडन नभएर त मान्छेले त्यस्तो कदम लिन सक्दैन नि त, होइन? भनेपछि हामीसँगै वकालत गरेर आएको, हामीसँगै चाहिँ सामाजिक अभियन्ता हिँडेको मान्छे पनि मानसिक उत्पीडनमा छ भनेपछि हामीले यस्ता विषयवस्तुहरूमा बोल्नुभन्दा अगाडि सोच्नुपर्छ, उनीहरूलाई चाहिँ ट्रेन गर्नुपर्छ अब। किनकि मलाई लाग्थेन सायदै यस्ता विषयवस्तुहरूमा वकालत गर्ने मान्छेहरू चाहिँ यस्तो कदम लिन सक्छन् भन्ने आखिर लास्टमा देखियो। जो मान्छेले चाहिँ यस्तो गर्नु हुँदैन, त्यस्तो गर्नु हुँदैन भन्ने मान्छेले नै त्यस्तो प्रयास गरिसकेपछि हाम्रो पनि अलिकति जग हल्लियो जस्तो भयो क्या। त्यही भएर तमाम युवाहरू आफ्नो घरबाटै मानसिक उत्पीडनमा छन्, अहिले चाहिँ आफ्नो पढाइका कुराहरूबाट पनि उत्पीडन छन् र उनीहरूले चाहिँ एउटा दिमाग परिपक्व भइसके पनि उत्पीडनमा छन्। किनकि कसरी छन् भन्नुहुन्छ भनेपछि उनीहरूलाई लागेको छ उनीहरूले चाहिँ उमेर काटिसक्यो, हातमा जागिर छैन, हातमा डिग्री छैन, डिग्री छ दृष्टि छैन। अब उनीहरूलाई तमाम कुराहरूले घोजिरहेको हुन्छ, उताबाट घरबाट पनि प्रेसराइज आएको हुन्छ। अब त भाइ केही गर्नु जिन्दगीमा, उनीहरूले त्यो पाइरहेका छैनन्। एउटा त्यो छ भने एउटा इमेच्योरिटी, त्यो म्याच्योरिटी नभएर चाहिँ उनीहरूले चाहिँ यस्ता समस्याहरू भोगिरहेका छन्। र राजनीतिक कुराहरूमा जोड्दाखेरि युवाहरू चाहिँ पहिलाको भन्दा अहिले विशेष गरी राजनीतिमा रुचि राखिरहेका छन्। अहिले चाहिँ नयाँ सरकारपछि चाहिँ नयाँ सरकारले फेरि अहिले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेको छ, जे पनि सूचनाहरू सम्प्रेषण भइरहेको हुन्छ, चाहे त्यो होम मिनिस्टरको होस्, चाहे चाहिँ कानुनी मन्त्रीबाट होस्, चाहे प्रधानमन्त्रीकै पोस्ट हेरेर होस् क्या, उनीहरूले चाहिँ सबैलाई नियालिरहेका छन्। डिजिटल प्लेटफर्मलेबाट चाहिँ युवाहरूले चाहिँ ज्ञान लिइरहेका छन्। भले राजनीति भनेको पहिला डट्टी गेम भनिन्थ्यो, वास्तवमा राजनीति भनेको राज्यको नीति बनाउने ठाउँ हो। त्यसमा चाहिँ नराम्रो मान्छे अथवा नराम्रो भिजन भएको मान्छेले चाहिँ नेतृत्व लिएर त्यस्तो भाउन सक्छ। त्यो भएर मन मरेका युवाहरूले पनि अहिले चाहिँ फेरि केही आस बोकेर चाहिँ अहिलेको नयाँ युवा सरकारसँग चाहिँ लगाव राखिरहेका छन् र केही आशा अपेक्षाहरू देखिरहेका छन्।
7: हजुर, अनि त्यसै गरेर तपाईँले बाल सञ्जालमा पनि काम गर्नुभयो अनि विभिन्न सङ्घ संस्थामा रहेर स्वयंसेवकको भूमिकामा रहेर काम गरिराख्नुभयो। यस्तै गर्दाखेरि युवाको हितका लागि या बालबालिका किशोर किशोरीका लागि काम गर्दै गर्दाखेरि चाहिँ तपाईँहरूले कस्तो चुनौती भोग्नु पर्यो त?
8: बाल क्लबमा हुँदाखेरि चाहिँ मेन त्यति बेला फोकस गरिन्थ्यो बाल विवाह र लागु औषध भनेर, होइन? त्यति बेला बाल विवाह अझै पनि कतिपय ठाउँ सबै धेरै जस्तो स्थानीय तहमा चाहिँ बाल विवाह मुक्त पालिका भनेर घोषणा त गरिसकेको छ पत्र अनुसार, तर कार्यान्वयनमा हेर्ने भने चाहिँ तमाम बाल विवाह भइरहेको छ। चाहे त्यो जनप्रतिनिधिकै थ्रुबाट होस्, उनीहरूले चिने जानेकै होस्, अथवा उनीहरूकै समाजमा हुँदाखेरि पनि उनीहरूले नेतृत्व लिन सकिरहेका छैनन्, एक्सन लिन सकिरहेका छैनन्। वास्तवमा सरकारको नीति एक्सन ओरिएन्टेड छैन। यो हामी पनि जो जसमा बाल विवाह रोक्नुपर्छ भनेर हामीभन्दा एउटा चाहिँ त्योभन्दा अगाडिको कार्य समिति पनि जानुभएको रहेछ, उहाँले चाहिँ पिडाइ पनि खानुभएको रहेछ। अब त्यो के हो भनेपछि बालबालिका र युवाहरूमा चाहिँ शक्तिको प्रस्फुटन हुन्छ। उसले राम्रो चाहिँ मार्गदर्शन पाएन भनेपछि त्यसमा चाहिँ कस्तो नतिजा आउँदो रहेछ भन्ने देखियो नि त, होइन? त्यसपछि हामी नेतृत्वमा आइसकेपछि हामीले के भन्यौँ भनेपछि हामीले बालबालिकाहरूको चाहिँ क्षमता पहिचानमा फोकस गरौँ बरु। बालबालिकाले आफूलाई पहिचान गर्यो, यो राम्रो डिसिजन मेकिङमा उसले चाहिँ अहिले यो उचित समय होइन है भन्ने कुराको फिल गर्यो भने उसले गर्दैन। हामीले चाहिँ मेनली स्कुललाई टार्गेट गर्यौँ। मेरो वडामा 6 महाविद्यालय छ, 6 महाविद्यालयमा पटक पटक भिजिटमा गइरहेको हुन्छु किनकि अहिले आफू बालबालिकाको चाहिँ नेतृत्व नलिँदा पनि आफूले चाहिँ एउटा चाहिँ भार बोकेको जस्तो फिल हुन्छ। उनीहरूले चाहिँ राम्रो चाहिँ दृष्टि पाउँ, उनीहरूले राम्रो ज्ञान पाउँ, उनीहरूको भविष्य उज्जवलका लागि चाहिँ म पनि लाग्नुपर्छ भनेर चाहिँ म बेला बेला गइरहेको हुन्छु किनकि सबै विद्यार्थीहरूले लगभग विद्यार्थीहरूले चाहिँ स्कुलको पावत छ। स्कुलबाट राम्रो स्कुलिङ भयो भनेपछि यो समस्याहरूलाई हामीले एकदम छिटो न्यूनीकरण गर्न सकिन्छ क्या, चाहे त्यो लागुऔषधको कुरा होस् चाहे त्यो बाल विवाहको कुरा होस्, त्यसरी चाहिँ गर्न सकिन्छ। हामी मैले नेतृत्व छोडिसके पनि जिम्मेवार चाहिँ अझै छोडेको छैन, बालबालिकाहरूको लागि चाहिँ त्यसरी काम गरिरहेको छु।
7: हजुर, अनि त्यसै गरेर अब चाहिँ हामी तपाईँ चाहिँ सामाजिक अभियन्ताको रूपमा रहिरहँदाखेरि र पहिलाको कुरा गर्दाखेरि तपाईँ सामाजिक अभियन्ता भइसकेपछि आफूमा कस्तो परिवर्तन ल्याउनु भयो र अरू युवाहरू पनि हुनुहुन्छ जो चाहिँ अहिले बाल क्लबमा काम गर्दै हुनुहुन्छ या अझै उहाँहरू पनि यस्तै सामाजिक कार्यमा काम गर्न चाहिँ इच्छुक हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अब कस्तो फिल हुन्छ त उहाँहरू कसरी जोडिने?
8: म आज आएर तपाईँसँग यसरी कुरा गर्नुपर्ने एउटा बाल क्लबमा जोडिएर काम गरेको उपलब्धि नै हो होइन, किनकि आज आफै सँगसँग काम गरेका अथवा आफैले प्लेटफर्म प्रोभाइड गरेका भाइ बहिनीहरूले पनि धेरै अगाडि पुगिसक्दा आफूलाई खुसी लाग्छ। यसमा पनि एउटा के फ्याक्ट छ भन्नुहुन्छ भनेपछि अहिलेका युवा साथीहरूलाई जोड्नलाई चाहिँ एउटा चाहिँ लालच देखाउनुपर्ने अवस्था आएको छ, चाहे त्यो सामाजिक अभियन्ताको रूपमा जोडिनलाई नै किन नहोस्। कस्तो भन्नाले, कोही पनि युवालाई ल बाबु यो कार्यक्रममा चाहिँ भत्ता छ भन्यो भने तु दौडेर आउँछ, ल बाबु यो काम चाहिँ हामीले स्वयंसेवकका रूपमा काम गर्नुपर्छ निस्वार्थ भावनाले भन्यो भने कोही पनि आउँदैन। यो भएको कुरा हो, यो युवामा मात्रै लागु हुँदैन, यो चाहिँ सरकारी कर्मचारी किन नहोस्, ठुला बुझेका मान्छे किन नहोस्, त्यो हुँदो रहेछ वास्तवमा। पहिला तपाईँ हेर्नुहुन्छ भनेपछि नेपालगञ्जका यिनी तमाम रोड पनि कुनै सरकारले बजेट दिएर भनेको सडक होइन, निस्वार्थ रूपमा सबले चाहिँ श्रमदान गरेर खनेर बनाएको बाटो हो नि त सुरुवातमा त। त्यति बेला त मान्छेलाई उसले पैसा दिएला गर्नु पर्ला भन्ने थिएन, यो चाहिँ मेरा लागि हो मैले गर्नुपर्छ भन्ने चाहिँ एउटा भान भएर गरेँ। तब जब चाहिँ नेपालमा चाहिँ अन्य विदेशी संस्थाहरू आए, उनीहरूले चाहिँ सानसानो प्रोग्रामहरूमा पनि पैसा दिन थाले अथवा रिसोर्स प्रोभाइड गर्न थाले, तब सबैको मनस्पटलमा के छायो भनेपछि यस्तो काम गरे बापत पैसा पाइँदो रहेछ अथवा केही रिसोर्स पाइँदो रहेछ भनेपछि यो एउटा नराम्रो शिक्षा चाहिँ पास भयो जेनेरेसन वाइज जेनेरेसन। अहिले पनि हाम्रा साथीहरू कतिपय युवा साथीहरूलाई जोड्दाखेरि के भन्नुहुन्छ, घरमा सोध्नुहुन्छ अरे पैसा पाएनस्, वास्तवमा सोध्नुपर्ने तैँले आज के ज्ञान पाइस् त बाबु भनेर सोध्नु पर्थ्यो, आज तैँले कति पाइस् त बाबु भनेर सोध्नुहुन्छ अरे क्या। वास्तवमा यो प्यारेन्टिङमा पनि गलती भइरहेछ, यो स्कुलिङमा पनि गल्ती भइरहेछ, वास्तवमा आफूले आफ्नो लागि काम गर्नका लागि पनि हामीले पैसा तिर्नुपर्ने अवस्था आएको छ क्या। हामीले चाहिँ उनीहरूलाई एउटा प्लेटफर्म प्रोभाइड गर्ने हो, तिमीसँग के क्षमता छ पहिचान गर, त्यसमा काम गर, तिमीहरूलाई के आवश्यकता पर्छ हामी छौँ त, अथवा तिमीहरूलाई चाहिँ कहाँ प्लेटफर्ममा जोड्नुपर्ने हामी छौँ त भनेर चाहिँ हामीले प्लेटफर्म प्रोभाइड गर्दाखेरि पनि उनीहरूलाई पैसा तिर्नुपर्ने अवस्था आएको छ अथवा रिसोर्स प्रोभाइड गर्नुपर्ने अवस्था आएको छ, उनीहरूलाई भत्ता दिनुपर्ने अवस्था आएको छ। वास्तवमा यस्ता छलफलहरू कुनै पनि विषयवस्तु छलफल गर्नलाई, जस्तै मानौँ लागु औषध सम्बन्धी मैले काम गरेको धेरै भयो, मैले विभिन्न विद्यालयमा गएर चाहिँ ट्रेनिङ पनि दिइरहेको छु, अब मलाई आफ्नो स्थानीयताका बालबालिकाहरूले पत्याउँदैनन्, मैले चाहिँ एउटा कार्यक्रम आयोजना गर्नु पऱ्यो, उनीहरूलाई चाहिँ हजार हजार रुपियाँ चाहिँ भत्ता दिनु पऱ्यो, अनि बल्ल चाहिँ उनीहरू कार्यक्रममा आएर सिके जस्तो गर्छन्। सिक्नलाई त केही छैन, म फ्री छु आउन बसौँ लागु औषध सम्बन्धी छलफल गरौँ, तब एउटा पनि बालबालिकाहरू त्यहाँ देखा पर्दैनन्। त्यो चाहे बालबालिकाको कुरा होस् चाहे त्यो ठुलो मान्छेको कुरा होस्, अहिले कतिपय हाम्रो ओडामा पनि पालिकामा पनि चाहिँ विभिन्न ट्रेनिङहरू ल्याइरहेको हुन्छ क्या, सिलाइ कढाइ होस् चाहे कम्प्युटर तालिम होस् ल्याइरहेको हुन्छ, त्यहाँ चाहिँ तिमीहरूलाई भत्ता छ भने त्यो सबजना दौडेर आउँछन्, चप्पल खोलेर दौडेर आउँछन्। जब चाहिँ केही पनि छैन तपाईँहरूले सिक्नुपर्छ, तपाईँलाई चाहिँ मार्केट पनि हामी प्रोभाइड गर्छौँ, तपाईँले उत्पादन गरेको चिजलाई बजारीकरण गर्ने पनि जिम्मेवारी हाम्रो भने पनि कोही आउँदैन।
7: हजुर, त्यसै गरेर अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ। कुराहरू चाहिँ गर्नलाई त धेरै थियो तर समयको पाबन्दीले गर्दा हामीले चाहिँ अब यहीँ रोकिनुपर्ने हुन्छ र हामी अन्त्यमा चाहिँ अब आज हामीलाई सुनिरहनुभएका श्रोताजनहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
8: सम्पूर्ण श्रोताजनहरूलाई चाहिँ म के भन्छु भन्दाखेरि, पहिला कुरा प्यारेन्टिङ सही दिशामा गर्नुहोस्, किनकि वृक्षरोपण गर्न सजिलो हुन्छ, रुखरोपण गर्न गाह्रो हुन्छ। कुनै पनि एउटा रुख चाहिँ ठुलो भइसकेको छ भने त्यसलाई म राम्रो ठाउँमा सार्छु भनेर हुँदैन, किनकि कुन रुखलाई कुन ठाउँमा रोप्ने भनेर चाहिँ त्यो रुख जब बिरुवा हुन्छ सानो हुन्छ त्यति बेला नै हामीले डिसाइड गर्ने हो। त्यसै गरी तपाईँको घरमा चाहिँ एक्सपोजर भइरहेको बच्चा बच्चीहरूलाई चाहिँ कुन दिशामा लैजाने भन्ने कुराको चाहिँ मूल्याङ्कन तपाईँले गर्नुपर्छ। र एउटा कुरा के बुझ्नुहोस् भनिसकेपछि, तपाईँ कुनै पनि तरकारी खेती गर्दै हुनुहुन्छ भने सबै तरकारीहरूलाई एउटै विषादी पनि चाहिँदैन। जस्तै मानौँ कुनै तरकारीलाई चाहिँ हामीले ठ्याङ्रा लगाएर एउटा चाहिँ दिशा दिनुपर्ने हुन्छ, कोहीलाई चाहिँ त्यत्तिकै छोड्यो भने फल्छ। वास्तवमा बच्चा बच्चीहरू पनि त्यसै नै हुन्, किनकि बच्चा बच्चीहरूलाई चाहिँ म यो बाबुले यस्तो गर्यो, मेरो छिमेकीको बच्चाले यस्तो गर्यो, तैँले नि यस्तो गर्नुपर्छ भनेर फोर्सफुल नगर्नुहोस्। ऊ चाहिँ मेन्टली प्रेसराइज हुनसक्छ हो, त्यसलाई चाहिँ तपाईँले उसको पहिचान गर्नुहोस्, ऊभित्र के कला छ र त्यसलाई प्लेटफर्म गर्नुहोस् र प्रोत्साहन गर्नुहोस्। त्यो गऱ्यो भने चाहिँ तपाईँको तपाईँको बच्चा बच्चीले चाहिँ एउटा राम्रो स्पेस पायो भने उसले आफूले आफूलाई पहिचान गरेर अवश्य राम्रो रूपमा चाहिँ जान सक्छ र सामाजिक सेवा गर्न पनि सिकाउनुहोस्। किनकि सबै कुराहरू चाहिँ निस्वार्थ गर्न त सकिँदैन, केही कुराहरूको चाहिँ सबै कुरा निस्वार्थ गरेर पेट पाल्न पनि गाह्रो हुन्छ, एउटा स्कुलिङ त गर्नु पऱ्यो। तर सबै कुरा पैसा नै होइन बाबु, केही न केही चाहिँ आफूले निस्वार्थ रूपमा पनि गर्नपर्छ भन्ने कुराहरू बुझ्नुहोस् र तपाईँको छोराछोरी कतै जान्छ भने उसले के पायो, कति पायो, कसरी पायो भन्ने कुरा नसोच्नुहोस्। तपाईँको छोराछोरीलाई तैँले कति ज्ञान पाइस् बाबु, आज के सिकिस्, आज आफूमा नयाँपन के पाइस् भनेर सोध्ने गर्नुहोस्। र जति पनि शिक्षकहरूले हेर्दै हुनुहुन्छ चाहिँ, जति पनि गुरुवर्गहरूले हेर्नुहुन्छ, तपाईँहरूलाई म के भन्न चाहन्छु भनेपछि विद्यालयलाई र कोठालाई चाहिँ एउटा खुल्ला मैदान गराउनुहोस्, एउटा चाहिँ कोठामा सीमित नराख्नुहोस्। सबै विद्यार्थीहरूको एउटै कला हुँदैन, एउटै जोस जाँगर हुँदैन, त्यो अनुसार तपाईँले चाहिँ कुनै विद्यार्थीहरूले चाहिँ खेलमा रुचि राख्छ, त्यो कुरामा चाहिँ ऊ चाहिँ एक्सपर्ट छ भने उसलाई त्यही अनुसारको प्लेटफर्म प्रोभाइड गर्नुहोस् क्या। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि शिक्षकले नै चाहिँ उत्पादन गर्ने हो नि त, तपाईँले नै परिवर्तन गर्ने हो नि त, त्यो विषयमा चाहिँ तपाईँहरूले पनि वकालत गर्नुहोस् भनेर भन्छु। र युवा साथीहरू, बालबालिका साथीहरूले हेर्दै हुनुहुन्छ भने पनि सामाजिक कार्यमा चाहिँ आफूले चाहिँ बुझिराख्नुहोस्, राजनीतिमा पनि इच्छा चासो देखाइराख्नुहोस्। राजनीति भनेको आफूले गर्नैपर्छ भन्ने होइन, तर आफूमाथि जसले चाहिँ नियम बनाइरहेको छ, किनकि सरकारले बनाएको नियम हामीले पालना गर्नै पर्छ, तपाईँका लागि नियम बनाइरहेको छ भने त्यो नियम उचित छ कि छैन भन्ने कुरा मूल्याङ्कन तपाईँले पनि गर्नुपर्छ र एउटा चाहिँ सच्चा नागरिक भएर काम गर्नुपर्छ भनेर चाहिँ मैले तपाईँहरूलाई यति नै भन्न चाहेँ। हस्, धन्यवाद।
7: हजुर, आजको कार्यक्रम युवा संवादको एपिसोडमा चाहिँ हामीले लुम्बिनी प्राविधिक विश्वविद्यालयका स्टुडेन्ट क्लबका प्रेसिडेन्ट अर्जुन धितालजीसँग विद्यार्थीका र युवाका समस्या, चुनौती र सम्भावनाबारे विशेष छलफल तथा कुराकानी गऱ्यौँ। आशा छ तपाईँलाई हाम्रो यो कुराकानीले केही नयाँ सोच र प्रेरणात्मक ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास गरेका छौँ। र अर्जुनजीलाई पनि आफ्नो समय मिलाएर हाम्रो कार्यक्रममा सहभागी भइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अर्को हप्ता फेरि पुनः यस्तै समसामयिक विषय र अर्थपूर्ण छलफल लिएर हामी उपस्थित हुने नै छौँ। त्यसैले रेडियो कृष्णसार एफएम सुन्दै गर्नुहोला, युवा संवाद कार्यक्रम हेर्दै गर्नुहोला। आजका लागि भने म बिदा हुन्छु, नमस्कार।
5: यो कृष्णसार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085149451।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: toilet pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
11: आइया मरे नि बाबा। आइया
10: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो, उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई। अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
11: ल ल, मलाई त साँपले टोक्यो नि, मर्ने भए म।
10: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
10: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
12: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी

0: Koyle Panya. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी, बाबा एडुकेसन कन्सल्टेन्सी।

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
2: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
1: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
2: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 9848487535 र 9802454037

0: toilet pony, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: नमस्ते सर।
9: नमस्ते
8: सर। गीत चाहिँ म जस्तो पनि गाउँछु होला, तर डान्सको चाहिँ मलाई डी पनि आउँदैन। म्युजिक भिडियोमा कसरी गर्ने होला, टेन्सन भइरहेछ।
9: तपाईँ टेन्सन नलिनु न, म भनेको ढुङ्गाले नचुन मान्छे हो क्या। अरू क्लासतिर जाउँ है। आकाश

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Koyle Paniya. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
1: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँकी।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

खेले। नेपाल खबरमा अब पूरा खबर। चितवनमा हिजोदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको बन्द सत्र आज हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेको राजनैतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको संगठनात्मक प्रतिवेदनसँगै विधान संशोधन प्रस्ताव प्रस्तुत हुँदैछ। आज दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन, पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण सुरु गर्ने तयारी छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरुद्ध दावी विरोध गर्ने समय प्रथम नामावली प्रकाशनपछि 1 घण्टा दिइएको छ। बेलुकी 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। भोलि बिहान 8 बजे 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाडी भेगका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। यसैबीच पहिरोका कारण सङ्घुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। गएको शनिबार पहिरोले सभा पोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरोको जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। उहाँका अनुसार पहिरोले विश्वकर्माको दुई तले घर पछाडितिरको भाग भत्किएको

0: कृषि निर्देशनालय धनुषाका अनुसार यस वर्ष मध्य प्रदेशमा 3,732 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 1.8 मेट्रिक टनका दरले 5,43,160 मेट्रिक टन गहुँ उत्पादन भएको छ। अघिल्लो वर्ष मध्य प्रदेशमा 1,78,433 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 3.34 मेट्रिक टनका दरले 7,31,000 मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस वर्ष सबैभन्दा बढी धनुषामा 33,500 हेक्टर क्षेत्रफलमा प्रति हेक्टर 2.94 मेट्रिक टनका दरले 98,490 मेट्रिक टन गहुँ उत्पादन भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। यसै गरी प्रतिकूल मौसम, रोग किराको प्रकोप र सिंचाई तथा गुणस्तरीय बिउ बिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Koyle Paniya. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दगनाम र झिङ्गो सिमानामा पर्ने बाँधबाट पिप्लेमा रहेको तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो। रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परीक्षण गर्ने क्रम चलिरहेको भन्दै 6 किलोमिटर 270 मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताउनुभयो। अब विदेशको खबर। स्विजरल्यान्डमा चलिरहेको अमेरिका र इरान बीचको उच्चस्तरीय वार्तामा मध्यस्थकर्ता देश पाकिस्तान र कतारले उत्साहजनक प्रगति भएको बताएका छन्। दुई देशबीच तनाव कम गर्ने र मध्यपूर्वमा शान्ति स्थापना गर्ने उद्देश्यसहित भएको वार्ताको पहिलो दिन नै केही महत्त्वपूर्ण सहमति भएको अल जजिराले जनाएको छ। वार्तामा अमेरिका र इरानले लेबनानमा चलिरहेको सैन्य तनाव नियन्त्रण गर्न डिकम्प्लिक्सन सेल स्थापना गर्ने सहमति गरेका छन्। यसले युद्धविरामको पालना सुनिश्चित गर्ने र गलत बुझाइका कारण हुने सैन्य झडप रोक्ने अपेक्षा गरिएको छ। साथै अमेरिका, इरान र लेबनानबीच प्रत्यक्ष समन्वय गर्ने संयन्त्र पनि बनाइने खबरमा उल्लेख छ। मध्यस्थकर्ताहरूका अनुसार वार्तामा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि भएको छ। यसले राजनीतिक रूपमा वार्तालाई दिशा निर्देश गर्नेछ। यस समिति अन्तर्गत प्राविधिक समूहहरूले आणविक

0: कार्यक्रम प्रतिबन्ध खुकुल पार्ने विषय र विवाद समाधानका विषयमा काम गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध कडा चेतावनी दिएको विषयपछि इरानी टोलीले केही समय बहुपक्षीय वार्ता रोक्ने निर्णय गरेको थियो। यसले तनाव उत्पन्न भए पनि अन्ततः संवाद फेरि सुरु भएको खबरहरूमा उल्लेख छ। विश्लेषकहरूका अनुसार यो सम्झौता पूर्ण शान्ति सम्झौता नभए पनि दीर्घकालीन वार्ताको आधार तयार गर्ने महत्त्वपूर्ण चरण हो। आगामी दिनहरूमा प्राविधिक वार्ताहरू जारी रहनेछन् भने यसले अन्तिम सम्झौतामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको खेलमा इजिप्टले न्युजिल्यान्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो। केही बेर अघि सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो। इजिप्टले लामो समयपछि विश्वकपमा महत्त्वपूर्ण सफलता हात पारेको छ। यसैबीच विश्वकप फुटबलमा नै केप भर्डेले दुई पटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ। गैराति नै इरान र बेल्जियम बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। पहिलो खेलमा केप भर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। चार भन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनको बन्द सत्र आज 2 बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने। बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गर्ने। पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा गर्मी कायमै। संखुवा सभामा पहिरोका कारण 3 परिवार विस्थापित। यस वर्ष मध्य प्रदेशमा गहुँ उत्पादनमा कमी, प्रतिकूल मौसम, सिंचाई तथा गुणस्तरीय बहुबीजनको अभावले उत्पादन घट्यो। अमेरिका इरान वार्ता सकारात्मक रहेको मध्यस्थकर्ताहरूको भनाई। इजरायल लेबनान युद्ध मुख्य चुनौती। र विश्वकप फुटबलमा इजिप्टले न्युजिल्यान्डलाई र स्पेनले साउदी अरेबियालाई हराउँदा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमले बराबरी खेले।
1: नेपाल दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा। लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमानचोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्ने तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता। आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमानचोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 582-780।

0: Ko le pani ya extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छानामुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस्, बाँकी र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
5: हो, भर्ना खुल्यो। व्यवसाय, बैङ्किङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानुन, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
4: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानुन।
5: विज्ञान संकाय चिकित्सा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
4: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
5: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
4: किन रोज्ने ब्राइटल्यान्ड?
5: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
4: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
5: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
4: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
5: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607, 530-602।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
1: कोहलपुरमै पाइन्छ टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: चर्चा छ मार्केटमा, हाम्रो नाम घन्किन्छ।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: होप इन्टरनेसनल एकाडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
5: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर जानकारी गराउँदछौँ।
4: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
6: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
4: यहाँ यातायातको पनि व्यवस्था रहेको।
6: होप इन्टरनेसनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
4: थप जानकारीका लागि
6: सम्पर्क नम्बर 081551462, 98580 24462, 98580 20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज बाँके।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोर्नी दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662425551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: lip on ya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
5: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
4: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
5: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
5: अतिरिक्त क्रियाकलापमा जोड,
4: सुरक्षित वातावरण र यातायातको सुविधा,
5: छात्रवृत्तिको व्यवस्था,
4: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
5: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
4: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
5: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98585401।
4: खुसीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
0: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज।
4: ओहो, मुसा कुदिराछ हेर्नु त।
5: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
5: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटापुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
4: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
5: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: अँ, हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
12: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
11: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
12: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
5: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू: अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: sip on ya.
1: Extreme energy drink.
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 2697, 98 580 2697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Toilet Bunny, Extreme Energy Drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: ओहो मुसा कुदिरा छ हेर्नु त
4: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
3: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
4: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाइ गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
3: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
4: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
3: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
9: सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिऊँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँकी र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर, मुटु रोग, पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081536465, 9829806665 र 9842880465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861614169।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
8: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
7: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
8: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
7: कस्तो खबर?
8: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
7: ए साँच्चै?
8: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: ए त्यो त झन् राम्रो
8: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
7: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
8: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
7: यो त पुरा प्याकेज जस्तै भयो नि।
8: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
7: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
8: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
9: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
10: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
9: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
10: अनुभवी तथा दक्ष शिक्षक भएको,
9: अतिरिक्त क्रियाकलापमा जोड,
10: सुरक्षित वातावरण र यातायातको सुविधा,
9: छात्रवृत्तिको व्यवस्था,
10: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
9: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
10: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
9: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके, प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98585 8041।

0: go.
1: Cut it, Vine.
2: 5, 6, 7,
1: go.
2: Cut it.
1: Do you want alcohol? Cut it. Git na gaun git. Musul. 1, 2, 3, go. Malai keda arko line.
0: Ho sachi ho.
1: Bhayena bhayena
3: timlai mana parne kura ke khandi bibina ke khansi mimi baje
0: ho sare dana nikal nahi 5 6 7 go
3: Go.
0: 1, 2, 3, go.
4: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक
5: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
6: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभामा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै दिउँसो 2 देखि 4 बजेसम्म मनोनयन दर्ताको समय। सार्वभौमिकता र सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह। अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड। आज राति कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पश्चिम तराईमा भने अत्यधिक गर्मी कायमै। अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन। 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने लक्ष्य। र विश्वकप फुटबलमा न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा। आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्रको समय अझै सुरु भएको छैन। आज बिहान 8:30 बजेदेखि बन्द सत्र सुरु गर्ने भनिए पनि बिहान 10:15 बजेसम्म बन्द सत्र सुरु भएको अवस्था छैन। चियाखाजा लगायत कारणले बन्द सत्रमा ढिलाइ भएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको भनाइ छ। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय सीमा तोकिएको राज्यसभाले जनाएको छ। उम्मेद्वारहरूको अन्तिम नामावली आज राति सार्वजनिक गरिने र भोलि बिहानदेखि पहिलो चरणको मतदान सञ्चालन हुने राज्यसभाले जनाएको छ। महाधिवेशन मार्फत केवल नयाँ नेतृत्व चयन मात्र नभई पार्टीको संगठनात्मक संरचना र प्रतिनिधित्वको स्वरूपमा समेत परिवर्तन गर्न लागेको भन्दै यसलाई पार्टीको भावी दिशा निर्देश तय गर्ने निर्णायक मञ्चको रूपमा समेत हेरिएको छ। संशोधित विधानअनुसार अब उपसभापतिमा महिला अनिवार्य हुने व्यवस्था गर्न लागेको छ। नयाँ संरचनामा 1 सभापति 1 महिलासहित 3 उपसभापति 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुनेछन्। राज्यसभाले केन्द्रीय समितिलाई 151 सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रत्यक्ष निर्वाचनबाट 79 सदस्य चयन हुनेछन् भने 51 जना सदस्य समावेशी आधारमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ। साथै प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्दै प्रत्येक प्रदेशबाट कम्तीमा 2 महिला सदस्यको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ। देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सवालमा विज्ञहरूले सरकारलाई ठोस तथा प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। काठमाडौँमा आज आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले नेपालको अतिक्रमित भूमि फिर्ता लिनको सट्टा अन्य विकल्प वा भूभाग साटासाटको प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले नेपालले आफ्नो भूमि र सार्वभौमिकताको विषयमा स्पष्ट अडान राख्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित विपरीत हुने कुनै पनि विकल्प अस्वीकार्य हुने बताउनुभयो। परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले लिपुलेख लगायत क्षेत्रमा नेपालको अधिकार र भोगचलन पुष्टि गर्ने पर्याप्त ऐतिहासिक प्रमाण रहेको दावी गर्नुभयो। उहाँले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा भारत र चीनबीच लिपुलेख मार्ग हुँदै व्यापार तथा तीर्थयात्रा सञ्चालन गर्ने सम्झौता भएपछि नेपालले दुवै देशलाई विरोधपत्र पठाएको स्मरण गराउनुभयो। भारतले विरोधपत्रको जवाफ नदिएको तर चीनले प्रमाणका आधारमा विषयमा विचार गर्न सकिने प्रतिक्रिया जनाएको उहाँको भनाइ छ। सीमाविद तथा लेखक रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ती अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने र आवश्यक परे फिर्ता लिनुपर्ने माग गर्नुभयो। वक्ताहरूले पनि सीमा क्षेत्रमा बसेर आफ्नो भूमि र अधिकारको रक्षा गर्ने स्थानीय नागरिकहरू नै वास्तविक राष्ट्रवादी भएको बताएका छन्। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका 1-2 ठाउँमा आज राति ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समग्रमा दिउँसो पनि कोशी प्रदेशका हिमाली पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने देखिन्छ। यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा पनि तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा वर्षाको सम्भावना भए पनि त्यहाँ ठूलो पानी पर्ने सम्भावना भने छैन। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको अवस्था भने कायमै रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि तातो दिन रहने अनुमान छ। अत्यधिक गर्मी हुने क्षेत्रमा जनस्वास्थ्यमा पर्न सक्ने असरलाई सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव छ। विशेष गरी कोशी प्रदेशमा सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो वा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। साथै पश्चिम तराईका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर रहेका लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा तातो लहर रहने भएकाले

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा
4: काठमाडौँमा 90 MHz यतिन्जेल हामीले राजसभा महाधिवेशनमा आजदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुँदै सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञको आग्रह आज राति कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने लगायतका खबर प्रस्तुत गर्यौँ नेपाल खबरमा अब थप खबरहरू हप्ताको पहिलो कारोबार दिन हिजो बढेको सुन चाँदीको भाव आज पनि बढेको छ आज सुन 1400 रुपियाँले बढेर तोलाको 2,88,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ हिजो सुन तोलामा 600 रुपियाँले बढेको थियो यसै गएको हप्ता कारोबार हुने अन्तिम दिन शुक्रबार भने सुनको भाव तोलामै 10,500 रुपियाँले घटेको थियो यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रुपियाँले बढेको छ आज चाँदी तोलाको 4,730 रुपियाँ पुगेको महासङ्घले जनाएको छ गएको हप्ता शुक्रबार चाँदीको भाव तोलामा 305 रुपियाँले घटेको थियो लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ यससँगै सरकारी निकायले यसको अनुगमन सुरु गरेका छन् हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 सञ्चालित कपडा उद्योग 2057 सालदेखि बन्द थियो त्यसैता कपडा उद्योग फेरि सञ्चालनमा ल्याउन पटक पटक प्रयास भए पनि त्यसले सफलता पाउन सकेन यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो अब विदेशको खबर अमेरिका र इरानबीच भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दावी गरेका छन् वार्ताबाट एक उच्चस्तरीय समिति गठन गर्ने सहमति समेत भएको छ समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन् समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेका छन् साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गरिएको छ वार्तामा क्षेत्रीय सुरक्षाको महत्त्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ वार्तापछि मध्यस्थकर्ता कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति निकाल्दै 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको जानकारी गराएका छन् दुवै पक्षबीच आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको समेत विज्ञप्तिमा उल्लेख छ अब खेल खबर न्युजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप 2026 अन्तर्गत समूह जीको शीर्ष स्थानमा उक्लिएको छ आज बिहान भएको खेलमा न्युजिल्यान्डलाई 3-1 पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो जितसँगै इजिप्ट 2 खेलबाट 4 अङ्क जोडेर समूह जीको शीर्षमा उक्लिएको हो इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनेको छ यस्तै गैराती के बर्डेले 2 पटकको विश्व विजेता उरुग्वेसँग 2-2 बराबरी खेलेको छ इरान र बेल्जियम बीचको खेल पनि गोल रहित बराबरीमा सकियो यस्तै स्पेनले साउदी अरेबियामाथि गैराती 4-0 जित दर्ता गरेको छ पहिलो खेलमा के बर्डेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अङ्क जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ विश्वकपमा आज राति 11:15 अमेरिकाको डालास स्टेडियममा अर्जेन्टिना र अस्ट्रियाले खेल्दैछन् उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक राजसभामा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ताको समय सार्वभौमिकता र सीमा रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई विज्ञहरूको आग्रह अतिक्रमित भूमि फिर्ता लिनुपर्नेमा जोड आज राति कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना पश्चिम तराईमा भने अत्यधिक गर्मी कायमै अमेरिका इरान वार्ताका लागि उच्चस्तरीय निगरानी समिति गठन 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्यो

0: लक्ष्य र विश्वकप फुटबलमा न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा आज राति अर्जेन्टिना र अस्ट्रिया खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु
1: होइन कौशल्या मेमोरियल अस्पताल, यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482-63-399।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
7: बीर डेंटल
8: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
9: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
8: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
9: फोन नम्बर 081-532-375।
10: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध:
11: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई, कृषि पेसा है मर्यादित बनाई उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई,
10: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
11: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी,
10: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दि आगे बढाई हो बढाइक लगाई, कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई, एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई,
11: थप आवश्यक सरसल्लाह वो जानकारी लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
10: कृषि व्यवसाय प्रवर्धन सहयोग और तालीम केन्द्र खजुरा बाँके।
12: ओहो, आज डाइह नै मजा लागत हो, मजा से दवाई करे ना कहटू।
13: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाई ना, पश्चिम नेपाल के अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगंज में मिलत।
12: ए बाट ठीक कैलो साच्ची की अस्पताल में का का सुविधा मिलत
13: वहाँ त 24 घंटा इमरजेंसी सेवा दैनिक ओपीडी सेवा दूरबीन और लेजर प्रविधि से शल्यक्रिया जरल घाव उपचार करना संगे NICU PICU ICU हाईटेक ऑपरेशन थिएटर हो सुरक्षित प्रसूति सेवा फे वहाँ पा जाइत छोट बच्चा हो भरखर जन्मल बच्चन के सामान्य से लेके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाए
12: ए ओसिनो कला से उहाँ जाए मन फे ढुक्क हुईना चाहल रह
13: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा सम्पर्क नम्बर 081-535-717 कान्ति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमार स्नेहा
7: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुख पाएकी छु कहाँ जाँदा राम्रो होला
14: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
7: हो र त्यहाँ के सेवा पाइन्छ त दाइ
14: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
7: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
14: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377
15: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
2: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
1: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून,
2: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
1: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
2: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
1: किन रोज्ने ब्राइटल्यान्ड?
2: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
1: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
2: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
1: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
2: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607, 530-602। उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू,
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: SEE-मा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।

0: Toilet Pony,
1: Extreme Energy Drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
3: खुल्यो खुल्यो खुल्यो तपाई

0: सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
1: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
0: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
0: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: उपलब्ध होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता। सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागी।
3: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: toilet pony, yeah. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू:
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
6: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
7: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
8: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
2: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 मा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
12: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 मा नयाँ भर्ना खुलिसकेको छ है।
11: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
12: अनुभवी तथा दक्ष शिक्षक भएको,
11: अतिरिक्त क्रियाकलापमा जोड,
12: सुरक्षित वातावरण र यातायातको सुविधा,
11: छात्रवृत्तिको व्यवस्था,
12: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
11: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
12: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
11: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98-585-8041।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ, र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
4: रेडियो कृष्णसार FM 94 MHz, कृष्णसार जस तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414199।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बिहान 8:30 बजे सुरु हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै सुरु भएन, प्रतिनिधि सङ्ख्या थपियो, महाधिवेशन एक दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराति जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल सुरु हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोड म्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र अझै सुरु भएको छैन। बिहान 8:30 बजे सुरु हुने भनिएको बन्द सत्र अझै पनि सुरु हुन नसकेको हो। सुरुमा प्राविधिक समस्याका कारण केही ढिलाइ भएको बताइए पनि राष्ट्रपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकाले छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढिसकेको छ। आज बिहानसम्म झन्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपालभित्रैको मनसुन नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै प्रवेश गर्दछ। मनसुनी वायु समुद्रबाट जमिनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झन्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्त्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैसो खेलहरू मध्यरातिदेखि बिहान अबेरसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पङ्गेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिटचिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबडी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 जनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर।
2: हाम्रै शहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा।

0: दुईवटा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीघाट गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जङ्क फुड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। अब विदेशको खबर। मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्यान्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधि को अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष सञ्चार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रङ्गशालामा राति 11:15 सुरु हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबर रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 2:45 फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान 4:45 न्युयोर्क न्यू जर्सीमा नर्वे र सेनेगल तथा 9:15 सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बिहान 8:30 सुरु हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै सुरु भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन 1 दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराति जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी। खेल सुरु हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: वात्सल्य हेल्थकेयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580 81244।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्तथैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बालरोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98145869। 081530220 र 98145869।
10: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
11: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
10: हाम्रा विशेषताहरू,
11: अनुभवी तथा दक्ष शिक्षक भएको,
10: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
11: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
10: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
11: वातानुकूलित कक्षा कोठा,
10: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
11: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
10: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
11: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
12: हमार घर त मजा बा, मने यी पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा।
13: हो त, अब त घर के लावा चमक देहे परी जैसिन बा, आरामदायी वो लावा कुछ सहल बा।
12: ए हो सिन हो कला से चिंता नहीं करो,
13: स्टार फर्निचर ल्यान मा त सक्कु मिलत जे।
12: साच्चिक उहाँ काका मिलत त?
13: उहाँ त स्टाइलिस सोफा, आरामदायी बेड, आकर्षक डाइनिंग टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रेक्स, घर बनाइन सक्कु सामान अक्कै ठाउँमा मिलत।
12: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त?
13: काजे नै मिली, उहाँ त आपन चाहल जैसी फर्निचर फेन बना देहत।
12: ए डेलिभरी ओ फिटिङ जे?
13: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा। ए ओसिनो कलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक, स्टार फर्निचर ल्यान से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने, बीपी चौक, नेपालगंज। संपर्क नंबर 98680-73-70 हो, 98195-067-82।
14: Back to back, back to back.
15: In this song,
14: on. Stay tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस् शुद्ध तोरीको तेलमा नेचुरल राग सधैं आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैं आइरहन्छ हो तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ याद राख्नुहोस् सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
4: सूर्यज्योति सही प्लान सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर

0: 0184140007 र 98482639।
1: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
0: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
1: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
0: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480262435।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: भर्ना खुल्यो।
7: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
6: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
7: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
6: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
7: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
6: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
7: थप जानकारीका लागि
6: सम्पर्क नम्बर 081551462, 98580 24462, 98580 20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज बाँके।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: अया कान दुखेर हैरान भइरा छ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580-81244
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
7: हो र यो अस्पतालमा के सुविधा छन् नि
8: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
8: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
7: सम्पर्क नम्बर 081535717 हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
8: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
7: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
8: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
7: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
8: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
7: सम्पर्क नम्बर 98480-20697 98580-23697 र 98014-83697
8: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौँ
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
9: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
0: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
9: विज्ञान संकाय चिकित्सा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
0: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
9: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
0: किन रोज्ने ब्राइटल्यान्ड?
9: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
0: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
9: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
0: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
9: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङलामु रोड, नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081532607 530602।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482639।
7: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
8: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
7: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
9: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
10: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081 534328।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
3: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 मा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
13: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 मा नयाँ भर्ना खुलिसकेको छ है।
3: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
13: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: अतिरिक्त क्रियाकलापमा जोड,
13: सुरक्षित वातावरण र यातायातको सुविधा,
3: छात्रवृत्तिको व्यवस्था,
13: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
3: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
13: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
3: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98 85 85 041।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस् शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ हो तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ याद राख्नुहोस् सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Bunny, yeah.
1: Extreme energy drink.
2: Beer Dental.
3: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
4: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
3: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
4: फोन नम्बर 081-532-375।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: Bunny, extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
8: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
7: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
8: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
7: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
8: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
7: सम्पर्क नम्बर 081-535-717।
8: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
9: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
8: हाम्रा विशेषताहरू:
9: अनुभवी तथा दक्ष शिक्षक भएको,
8: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
9: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
8: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
9: वातानुकूलित कक्षा कोठा,
8: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
9: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
8: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
9: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
10: हा हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड रुपियाँ बिगो माग दाबी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपाको बन्द सत्र आजका लागि स्थगित, प्रतिनिधि थपिने र महाधिवेशन स्वत एक दिन लम्बिने।
1: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसुनजन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति, पूर्व सूचनाबारे चनाखो बन्न विज्ञको सुझाव।
2: आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र सो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नुपर्छ।
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा, स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सल।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
6: सम्पर्क 97050 11 48 70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।

वात्सल्य हेल्थकेयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।

खबरको सिलसिला। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राजधानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज 18 जना विरुद्ध विशेष अदालतमा

0: देखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए। उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो 4,211 जना प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो।
1: गर्दै पार्टीका प्रवक्ता मनिष झाले मध्यप्रदेशबाट
0: 96 प्रतिनिधि छुटेको लगायत को विवाद मिलाउन बाँकी रहेको बताउनु भएको थियो। हिजो उद्घाटन भई भोलिसम्ममा नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशन कम्तीमा

0: करोड रुपियाँ पुगेको छ। यसैबीच चालु आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रुपियाँ अर्थात् इतिहासकै उच्च पुगेको छ। यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21.20 अर्ब रुपियाँ थियो, यसपालि भने 11 महिनामै त्योभन्दा बढी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2.70 अर्ब रुपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2.77 अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको छ।
1: अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटिएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाइ सुदृढ गर्नुपर्ने र वाणिज्य बैंक उच्च जोखिमयुक्त सहकारी क्यासिनो बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने एफएटिएफले जनाएको छ। अवैध हुन्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायक विरुद्ध प्रभावकारी कारवाही अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तरनिकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई एफएटिएफले 2081 फागुनदेखि 2 लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दबाव नेपाललाई छ।
0: भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको

0: सभरी सम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पङ्गेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिडचिडापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबडी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाड रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
1: चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गयो प्रहरीले जनाएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मनसुनजन्य विपदबाट बस्न पूर्व चेतावनी प्रणालीको तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपालगञ्जका लागि सुपर स्पेसियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्तथैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलेरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बालरोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98145689। 081530220 र 98145689।

0: फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा छ दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलिने क्रममा भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो, जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बङ्गालको खाडीको बाटो हुँदै प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट जमिनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झन्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्त्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ।
1: यस वर्ष मनसुनमा वर्षा कम हुने अनुमान रहे पनि बाढी पहिरो डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम उस्तै हुन्छ। मनसुन जन्य विपदबाट

0: सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्त्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सम्झना महर्जनले बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुललाई सोध्नु भएको छ।
1: एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ। अर्को चाहिँ हामीले पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरकारवालामा पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिराखेका छौँ। त्यो मध्ये मास एसएमएस सर्भिस अलिक प्रभावकारी भएको हो, तर त्योलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने, भोइस कल पठाउने गरी चाहिँ यसपटक तयारी गरेका छौँ।
2: यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो त?
1: अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौँको सङ्ख्यामा कहिलेकाहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने एनटिसी र एनसिएलको सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, होइन वडा अध्यक्षहरू, त्यस्तै रेड क्रस लगायत अनि मिडिया जो जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने। यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौँ भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास।
2: विगतको घटना सम्झिने हो भने नखुकै केस गरौँ न, नखुको र सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठुलो क्षति चाहिँ बेहोर्नु पर्यो, होइन कहाँ चुकेको हो त त्यहाँनिर?
1: अब पहिलो कुरो चाहिँ हामीले दुईवटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ। पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बहने, अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। र अब त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि। अर्कोतर्फ हामीले नखुकै हकमा चाहिँ हामीले एसएमएस पठाएका थियौँ, तर त्यो राति समय गएको थियो। हामीले 2 बजे आसपास रातिको एसएमएस पठाएका थियौँ, जति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुनसक्छ र त्यसले बिउजाउन सकेन, त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ। र त्यसैलाई चिर्नको लागि नै हामीले यसपटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ साइरन बजाउनेदेखि अनेकन अन्य उपायहरूमा काम गर्दैछौँ।
2: बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ?
1: देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। त्यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया, बाँके, दाङ भएर बहन्छ र त्यहाँ बाढीको ठुलो जोखिम पनि छ, त्यहाँबाट सुरु गर्दैछौँ। र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ।
2: अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ?
1: होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4 पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान, वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घन्टे सेवा सुनवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो।
3: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुली। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घन्टामा फाटफुट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाले बढ्दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने जानकारी गराएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: हमार घर त मजाबा मने यी पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा।
5: हो त, अब त घर के लावा चमक देहे परी जैसिन बा, आरामदायी हो लावा कुछ चाहल बा।
4: ए होसिन हो कलसे चिंता नै करो,
5: इस्तार फर्निचर ल्यान म त सक्कु मिलत जे।
4: साच्चिक उहाँ काका मिलत त?
5: उहाँ त स्टाइलिस सोफा, आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रेक्स, घर बनाइन सबको सामान अक्कै ठाउँमा मिलत।
4: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त?
5: काजे नै मिली, उहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत।
4: ए डेलिभरी ओ फिटिङ जे?
5: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा।
4: ए ओसिन हो कलेज से
5: अब हमार घर फेन लावा जैसिन बनाए क्लाक स्टार फर्नीचर लैंड से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज, संपर्क नंबर 9680073 70 वो 9015607682।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन सेयर बजार सामान्य घटेको छ। सेयर बजार परिसूचक नेप्से आज 1.46 अङ्कले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स, माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.53 अर्ब करोड को कारोबार भएकोमा आज 353 कम्पनीको 81,38,000 कित्ता सेयर 4.44 अर्ब करोड रुपियाँमा किनबेच भएको छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो असोज 7 गतेदेखि दुबईको सिधा उडान सेवा सुरु हुने भएको छ। फ्लाइ दुबईले यो उडान सञ्चालनका लागि टिकट बुकिङ खुल्ला गरेको हो। 3 वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ। फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूलाई एउटै टिकटबाट दुबई हुँदै युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सिधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढी सहरसँग पोखराको पहुँच पुग्नेछ, जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ।
1: झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भरपर्दो नगदे बालीका रूपमा लिएका छन्। बुद्ध शान्ति गाउँपालिका, अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। एकपटक बगान स्थापना गरेपछि सुपारीले 40-50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। कृषकहरूले सुपारीसँगै अदुवा, बेसार, कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आम्दानी गरिरहेका छन्। तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ।
0: बागलुङको बडीगार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 वटा सूचक पुरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुईमध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसा बारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जङ्क फुड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री कियार स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाब आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाब दिइरहेका थिए। स्टार्मरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ्न सक्ने बताउँदै आएका थिए। लन्डनमा रहेको डाउनिङ स्ट्रिट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत 6 वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रिटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टार्मरले पदत्याग घोषणा गरेसँगै अब लिबरल पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा सुरु हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एन्डी वन हमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
0: मध्यपूर्वको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिकाबीच स्विट्जरल्यान्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य सैन्य गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष सञ्चार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रङ्गशालामा राति 11:15 सुरु हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 2:45 फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान 6:00 न्युयोर्क न्यू जर्जीमा नर्वे र सेनेगल तथा 9:00 सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 विरुद्ध भ्रष्टाचार मुद्दा। 10 अर्ब 13 करोड रुपियाँ बिगो माग दाबी।
0: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्वत एक दिन लम्बिने।
1: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसुन जन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचनाबारे चनाखो बन्न विज्ञको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा। स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
1: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
1: कोहलपुरमै पाइन्छ टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: ए पार्वती, तँलाई थाहा छ
2: के भन्न?
1: तँलाई थाहा छ आज त जमदरबाको घरमा रमाइलो गर्ने रे नि।
2: ए हो त नि, जमदरबाको छोरा छुट्टीमा आछ नि पल्टनबाट।
3: ए त्यसो भए आज मजाले रमाइलो गर्नु पर्छ नि है।
2: ए केटी हो, भन्ज्याङतिरकालाई पिपल नारे सन्दाई फुलमायाहरू सबैले खबर गर्नु है।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
5: मे आई कम इन सर
6: आउ आउ तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
5: केही भएको छैन सर टोइलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आए कि
6: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
5: चलाइन सर
6: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
7: सर मरेको सर्प भेटियो भने के गर्ने त
6: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
8: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
10: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: वाट्स आल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: तिमीलाई। नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ, सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
4: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
5: नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ। सिट सीमित छन्, आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98-580-32-138।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081 534 328।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
6: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
7: सम्पर्क 97051148 70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग ओ तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध।
9: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी ओ बनाई। कृषि पेसा हे मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी ओ कराई।
8: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
9: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी,
8: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली, वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
9: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संगे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय, केन्द्र, प्रयोगशाला, निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
8: कृषि व्यवसाय प्रवर्धन सहयोग और तालीम केन्द्र खजुरा बांके।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ। राजधानी खरिद भ्रष्टाचार आरोपमा विभागका महानिर्देशक सहित 18 जना विरुद्ध मुद्दा। प्रतिनिधि विवादले रोकियो रासपाको बन्द सत्र। महाधिवेशन तालिका प्रभावित।
2: प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको QR भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसले पनि केही समस्या भयो।
1: वैदेशिक व्यापार र निर्यातमा नयाँ कीर्तिमान। 11 महिनामै 21 खर्बको कारोबार। निर्यात बढ्दा पनि आयातको दबाव कायमै। 11 महिनामा विदेशबाट 38 अर्बको धान चामल खरिद। परनिर्भरताले अर्थतन्त्रमा नकारात्मक प्रभाव।
3: बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भए देखिन्छ। यो यो यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
1: इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अङ्ग्रेजी परीक्षामा सहभागी 15,000 मध्ये 1200 मात्र उत्तीर्ण। कोशीबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीसम्म फैलियो। देशभर फैलन अझै केही समय लाग्ने।
4: यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसुनको प्रभाव हुने सम्भावना पनि एकदम कम देखिन्छ।
1: आफ्नै दलको दबावमा बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा। फिफा विश्वकपमा आज राति समूह जेको अर्जेन्टिना र अस्ट्रिया भिड्दै।

0: मेगाहर्ज कृष्णसार जत्तिको
1: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अवस्थामा पुगे झेल्ने अवस्थामा पुगेका छन्। सरकारले पर्याप्त मलको मौजात र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा हरेक वर्ष यस्ता समस्याहरू आउने गर्दछन्। सिँचाइ र मलको पर्याप्तता बिना किसानहरूले उत्पादन वृद्धि गर्न सक्दैनन्। त्यसैले सबैभन्दा बढी प्राथमिकता किसानहरूको मल र बिउ अनि सिँचाइमा दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
2: एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई आज सुर्खेतबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उहाँलाई सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको छ। पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको बताइएको छ। हालसम्म सम्बन्धित निकायले पक्राउको विस्तृत कारण भने सार्वजनिक गरिसकेका छैनन्। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रहरीको उच्च स्रोतका अनुसार पौडेललाई आवश्यक अनुसन्धान र बयानका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। पौडेल सत्तारूढ एमालेका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री समेत रहनु भएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 प्रतिवादी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अख्तियारले यस प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरेको छ। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राज भण्डारी, उपसचिवहरू राजाराम दहाल, भेष प्रसाद भुर्तेल, पुष्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाई, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्र राज मल्ल लगायत 16 जना व्यक्ति विरूद्ध मुद्दा दायर भएको जनाएको छ। त्यस्तै दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाइएको हितानीले सीआईएनसँग बताउनुभयो।
3: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानि पुरै भ्रष्टाचार गरेको भन्ने मुद्दामा जुन चाहिँ यो राजधानी छपाईमा अनियमितता गरेको मुद्दा हो। यसमा चाहिँ यो के भन्छ राजधानी विभाग अभ्याससहित 12 जनालाई प्रतिवादी बनाई आज आरोप पत्र दर्ता भएको छ। जसमा चाहिँ एकमुष्ट बिगो 10 अर्ब 13 करोड 4,61,470 रुपियाँ 1 पैसा बिगो कायम गरी दावी गरिएको छ। जसमा चाहिँ भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 को उपदफा 1 को देहाय क घ घ 2 घ 3 घ 9 ङ त र य बमोजिम बिगो कायम गरी दफा 8 बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। मध्य प्रदेशका प्रतिनिधिको सूचीलाई लिएर देखिएको असन्तुष्टि, प्रतिनिधिहरूको नाम तथा विवरणमा रहेको त्रुटि र प्रतिनिधिको अन्तिम संख्या टुङ्गो लगाउन नसक्दा बन्द सत्र शुरू हुन नसकेको हो। मधेसबाट 96 प्रतिनिधि छुटाइएको भन्दै केही पक्षले विरोध जनाएपछि विवाद चर्किएको थियो। बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि दिनभर प्रतीक्षामा बसे पनि नेतृत्वले विवाद समाधान गर्न नसकेपछि कार्यक्रम स्थगित गर्नु परेको हो। पार्टीले अब विवादित विषयहरू मिलाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको सीआईएनसँग कुरा गर्दै रासोपा नेता प्रकाश चन्द्र परियारले बताउनुभयो।
4: बन्द सर रोकिएको होइन चरेको महाधिवेशन प्रतिनिधिहरूको जुन म्यानुअल नामहरू छ त्यसलाई डिजिटलाइजेसन गर्ने एउटा कुरा, दोस्रो कुरा कतिपय प्राविधिक त्रुटिहरूलाई सम्बोधन गर्ने कुरा, तेस्रो कुरा कतिपय असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्ने कुरा र खास गरेर चाहिँ महाधिवेशन प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो। अर्को कुरा चाहिँ यसले चरणबद्ध गरिरहेको छ, पहिले केन्द्र समितिहरू भएको अनि सांसदहरू राखेको, विभागीय प्रमुखवालाहरू राखेको, सङ्घीय नेतृत्व मञ्चहरू राखेको, यो चरणबाट चाहिँ सम्बोधन गर्ने प्रयास भइरहेको।
2: बन्द सत्र प्रभावित भएसँगै उम्मेद्वार मनोनयन दर्ता लगायत महाधिवेशनका आगामी कार्यतालिका समेत प्रभावित भएका छन्। पार्टी नेतृत्वले प्रतिनिधि चयन प्रक्रियालाई विवाद रहित बनाउने प्रयास जारी रहेको बताएको छ। महाधिवेशनको समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष थाले महाधिवेशन पर्सिसम्म चल्ने जानकारी दिनुभयो।

0: भारतमा सोयाबिन तेलको मुख्य योगदान रहेको छ। 11 महिनामा मात्रै 1 खर्ब 13 अर्ब रुपियाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। स्थानीय उत्पादनतर्फ अलैची निर्यात उल्लेखनीय रूपमा बढ्दै 12 अर्ब रुपियाँ नाघेको छ। कार्पेट, सूर्यमुखी तेल र पाम आयल पनि प्रमुख निर्यात वस्तु बनेका छन्। तर आयात अझै पनि उच्च छ। 11 महिनामा 18 खर्ब 94 अर्ब रुपियाँ बराबरको वस्तु आयात हुँदा व्यापार घाटा 16 खर्ब 16 अर्ब रुपियाँ पुगेको छ। इन्धन, कच्चा सोयाबिन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
1: सबै कुरा किनेरै खान थाल्यौँ हामी, अलि बढी विलासी पनि भयौँ र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौँ। तर चाहिँ नयाँ वर्षमा आयो, जेनेरेसनको आयो भन्ने आशा किन्छौँ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएर देखिन्छ। यो व्यापारले आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
0: यसैबीच नेपालले धान चामल आयातमा पनि परनिर्भर बन्दै गएको छ। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले करिब 38 अर्ब रुपियाँ बराबरको धान चामल आयात गरेको छ, जसमा कच्चा धान आयात 17 अर्ब 23 करोड रुपियाँमा सीमित हुँदा बासमती चामल आयात 7 अर्ब 86 करोड रुपियाँ पुगेको छ। त्यस्तै अन्य सामान्य चामलको आयात पनि बढेर 11 अर्ब 8 करोड रुपियाँ पुगेको छ। धानको बिउ, कनिका र खैरो चामलको आयात समेत बढेको भन्सार विभागले जनाएको छ। इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अंग्रेजी भाषा परीक्षा दिएका 15,000 भन्दा बढी नेपाली मध्ये 1,231 जना मात्रै उत्तीर्ण भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 15,626 जनाले परीक्षा दिएकोमा उत्तीर्ण हुनेको संख्या मात्रै 7.8% रहेको छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। इजरायलले 2,300 केयर गिभर माग गरे पनि भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा निकै कम भएपछि अब भर्ती प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा विभागले छलफल शुरू गरेको जनाएको छ। यसपटक परीक्षा सञ्चालनको जिम्मेवारी सीआईआईएन इन्टरनेशनल क्वालिफिकेशनलाई दिइएको थियो। परीक्षार्थीबाट प्रति व्यक्ति 5,000 रुपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापन कमजोर भएको भन्दै परीक्षार्थीहरूले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधपछि केही समय परीक्षा स्थगित भए पनि विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको बर्खायाम प्रणाली मधेस बागमतीतिर हल्का सर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसून कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस र बागमती प्रदेश तथा गण्डकीका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ। यस वर्ष बर्खायाम सरदर समयभन्दा 6 दिन ढिलो गरी असार 5 गतेमा कोशी प्रदेशबाट नेपाल भित्रिएको थियो। मौसमविद सरोज पुडा सैनीले देशका बाँकी प्रदेश र भूभागमा मनसून विस्तार हुन अझै केही समय लाग्ने सीआईएनसँग बताउनुभयो।
2: प्रदेशको सम्पूर्ण भूभागमा चाहिँ मनसुनमा आगमन भइसकेको छ र यो गण्डकी प्रदेशको पनि केही भूभाग र यो लुम्बिनी प्रदेशको पनि पूर्वीको थोरै भूभागमा चाहिँ मनसुनको सुरुवात रहेको छ। अब बाँकी प्रदेशमा चाहिँ अझ केही दिन लाग्ने देखिन्छ, साह्रै स्लो मुभिङ छ भनौँ न। अब विशेष गरेर यो हप्ताको लागि चाहिँ यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसुनको प्रभाव हुने सम्भावना एकदम कम देखिन्छ।
0: मनसुन विस्तारसँगै प्रभावित क्षेत्रमा वर्षाको सम्भावना बढेको मौसमविदले बताएका छन्। साझा खबरमा अब विदेशको खबर। बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पदबाट राजीनामा दिनुभएको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छोड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबर पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। र खेल खबरमा फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। खेल अमेरिकाको डालास रंगशालामा राति पौने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अस्ट्रियाले जोर्डनलाई 3-1 हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेका हुन्। विश्वकपमा भोलि बिहानै पौने 3 बजे समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुनेछ। यस्तै विश्वकपमा बिहान पौने 6 बजे नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान पौने 9 बजे समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको फ्रान्सिस्कोमा एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ।
3: सुशीला श्रेष्ठ विद्यार्थीको दिवा खाजाको बजेट शिक्षकको तलबमा विद्यार्थी भने पोषणबाट वञ्चित
4: बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने बनिसक्यो नि त्यो त एउटा एकजना टिचर राखिएछ त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे हान।
3: मुगुको विद्यालयमा भएको व्यतिथि रिपोर्टसँगै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको गीत सङ्गीत जीवन जिउने आधार लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: उपलब्ध होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: खुल्यो खुल्यो खुल्यो
2: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
1: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
2: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
2: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा। हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
3: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
4: यो कृष्ण सार एफएम।
5: त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे। त्यो त सानो पाँच क्लास तलबारीको विद्यार्थीले खुवाउने हो नि।
6: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठुलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरु गाउँपालिका आठका अभिभावक छप्किलाल विक सरकारले दिएको सुविधा नपाउँदा बाल बालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
7: खाना क्या अब घरबाट खाना खाइ आउने, अनि नास्ता नास्ता झोलाउँदा हालिदिने, रोटी
6: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की,
8: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो, त्यो पैसा हामीले के गरेर राखेको छौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाटै नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
6: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनु भयो।
9: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने, स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएछौँ। अब केही एक आध विद्यालयबाट केही गुनासो आएछ, अब हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
6: दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खड्क सुनार, सिआइएन रेडियो मुगु, मुगु गमगढी।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत सङ्गीत जीवन जिउने आधार। अन्य रोजगार नहुँदा सडकमा गीत गाउनुपर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5253।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% बढी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीडित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत सङ्गीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
15: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेसागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रुपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागेसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
16: जसले भोग्छ नि उसलाई मात्रै पीडा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले देख्नेहरूले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ, सहनै नसकिन्छ। बरु आफ्नो चोट हिँड्दाखेरि
15: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 सम्म अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढाइ पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रुपैयाँ भाडा तिरेर बस्नुहुन्छ। सडकमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाडा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन।
16: 6,500 छ, कहिले कहिले त सकिन्न, अब भनौँ न 2-4 दिन अघि पछि हुन्छ। उहाँ सामान फालिदिएर कसो गर्छन्, फोन फालिदिने, गाली गर्ने जथाभावी गर्छन्। महिना 1 दिन 2 दिन अगाडि पछाडि भयो भने गाली गर्ने, त्यस्तै त अनि अर्काको घरमा बसिसकेपछि बहिनी होइन।
15: खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सडकमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2200 रुपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाहीँ स्थानीय निकायका कर्मचारीहरूले सडकमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ।
17: यहाँदेखि हटाइरहेछ, यहाँ यस्तो काम नगर भनेर चौकीमा लग्छ बेला बेलामा। त्यहाँ लगाएर तिमीहरूले पशुपतिमा यस्तो माग्न पाइन्न, यस्तो गर्न पाइन्न, तिमीहरूले भन्छ दिनभरि चौचौ पानी खाएर बस्नुपर्छ।
15: खगिस रारा कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सडक, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
18: काठमाडौँ महानगरपालिकाले भर्खरै सडकमा सडकापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौँ भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्ध सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
15: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त? किन अझै दृष्टिविहीन नागरिकहरू सडक किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सिप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सिआइएन, काठमाडौँ।
10: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सडक पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ? हामीले नेपाल नेत्रहीन सङ्घका अध्यक्ष शिशिर खनाललाई सोधेका छौँ।
19: हामीले यो सडक पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौँ। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरुद्धमा नेपाल नेत्रहीन सङ्घ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौँ भन्ने कुरा हामीले स्पष्ट राख्यौँ। महिला बालबालिका यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले 4 विकल्प अगाडि सारेका छौँ।
15: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
19: नम्बर 1 विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय यो हो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
10: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 जना विरुद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे सुरु हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ्दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसुन बागमती मधेस हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: sip on ya. Extreme energy drink.
1: भर्ना खुल्यो।
2: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
1: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
2: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
3: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: यहाँ यातायातको पनि व्यवस्था रहेको
3: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
2: थप जानकारीका लागि
3: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
4: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
2: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
4: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
2: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
4: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
2: किन रोज्ने ब्राइटल्यान्ड?
4: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
2: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता शिव विकास,
4: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
2: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
4: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081532607, 530602।
5: खुसीके खबर, खुसीके खबर। हमार शहर नेपालगंज में ढेर बरस से सेवा देती आयल नेपालगंज नेशनल अस्पताल में ढेर विशेषज्ञ डॉक्टरन से रोज दिन स्वास्थ्य सेवा देती आयल बा। ई अस्पताल में रोज दिन ढेर विशेषज्ञ डॉक्टरन से OPD सेवा देना के संगे ढेर सेवा देती रलेक जानकारी कराईटी।
6: जस्तक सर्जरी के सक्कू उपचार, प्रसूति व स्त्री रोग के सक्कू उपचार, नसा व हड्डी रोग के सक्कू उपचार, मस्तिष्क व मानसिक रोग के सक्कू उपचार, छाला रोग के उपचार, नाक कान घाँटी रोग के सक्कू उपचार सेवा देती आइल बा।
5: ओस्तक, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सक्कू उपचार, पैथोलॉजी लैब सेवा, वीडियो एक्सरे, डिजिटल एक्सरे ओ और सक्कू सेवा सहित गुणस्तरीय अस्पतालक संगे हरेक महिनाक अंतिम शुक्रवार काठमाडौँ मेडिसिटी अस्पताल के सुगर ओ थायराइड रोग विशेषज्ञ डॉक्टर सुमन ब्राल ऐना जानकारी फेन कराईटी।
6: नोट, ई अस्पतालम कार्यरत सक्कू डाक्टरन से हरेक महिनाक अंतिम शनिवार निःशुल्क OPD सेवा देना संगे जाँच में 20% विशेष छूट के व्यवस्था करल बा। नेपालगंज नेशनल अस्पताल, बीपी चोक, नेपालगंज। संपर्क नंबर 081536465, 98239680665 ओ 98482 80465।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98614169।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
12: हेर भाइ, तँलाई थाहा छ नि यहाँ हामी पानीपुरी मात्रै खाना आएको होइन। उसँग कुरा गरिहाल, मान्छे भने मान्छे, होइन भने तेरो लागि अर्को केटी हेरिसकेको छौँ।
13: अर्को केटी रे? हेर्नुहोस् है दी, मलाई त्यो केटी बाहेक अरू केही पनि चाहिन्न, द्याट्स इट।
12: तेरो बिहा नभएको कारणले गर्दा आमाको यहाँ सुगर बढिसक्यो। आमा,
13: नौटङ्की परिवार

0: ससु आमा तपाईलाई नातिनातिना खेलाउने मन छ कि छैन?
1: छ न त छ बाबु।
0: त्यसो भए सम्झाउनुहोस् आफ्नो छोरीलाई। नमस्कार।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर सङ्केत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
6: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
7: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
8: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
3: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
9: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
10: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको MCH ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का, प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक, साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
2: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
11: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
2: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
11: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
2: फोन नम्बर 081-530-398।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
14: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
15: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
14: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
15: सम्पर्क 97-05-11-48-70।
14: सोफा हब नेपालगञ्ज,
15: विश्वासमा नम्बर 1,
14: क्वालिटीमा सबैभन्दा बेस्ट।
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरुद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10,13,461,474 रुपियाँ
0: कायम गरी अभियोग दर्ता भएको छ। र अन्तर्राष्ट्रिय स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी वर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोडिएका कैयौँ काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने,
4: Every decision I've taken,
3: मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरेँ। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जितका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अँगालेको बताए। कोलम्बियामा सडकमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय सङ्कट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्यान्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो। र संयुक्त राष्ट्रसङ्घले व्यापक रूपमा आलोचित भएको अप्रिलको चुनाव अघि 6 महिनामा बर्माको सेना 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसङ्घका अनुसार पीडित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रिलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पुजी जारी गरेर छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेछ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौँ, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्युलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 को दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई चाहिँ माग दाबी लिएको छ। टोटल बिगो चाहिँ 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरुद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जुनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्युलबाउर आइडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कारवाही अघि बढाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए भन्ने विवरणहरू हालै सञ्चार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसङ्ग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झन्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी सुरुमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौँ।
5: यो महोत्तरी 12 देखियो, चितवन र नवपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हट स्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्फ क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्फको H5 भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप भन्छ।
6: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
5: 65 सालमा फाटाफुटादेखि 70मा त भरतपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो सङ्ख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, छिटपट थुप्रै पालिकाहरू छन्, एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ, जस्तै चन्द्रगिरी भयो, ताराकेश्वर, टोखा, साँखु, यता गोदावरी होइन, यता चागुनारायण, यी पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 1-2 ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ बर्फ देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाइ कम हुन्छ त्यो अलिकति फैलेको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब 1.5 महिना जति रह्यो झापा मरङ सुनसरीमा, शाखामा पनि बिस्तारै केसहरू चाहिँ सफाई अथवा क्रम रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गऱ्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरसकै हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर्स 80% भन्दा बढी चाहिँ लेयर्स संक्रमण भएको हुनाले लेयर्स भनेको फुलबारी कुखुरामा सङ्क्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका क्रेट अन्डा राख्नलाई प्रयोग गरिन्छ त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही क्रेट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरसको जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
6: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
5: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ। त्यसले गर्दाखेरि यसबेत एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्थ्यो त्यहाँबाट संक्रमण नफैलियोस् भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका
6: छौँ। तिन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
5: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्क हिसाबमा आज भोलि मैले भनेको फरक पर्न सक्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र त्यहाँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र त्यहाँ 2,05,000 किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि दाना रह्यो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो। यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिलेको कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा चाहिँ करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
6: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
5: छैन, मान्छे पुगे 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि
6: अन्त्यमा महानिर्देशकज्यू यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चीकरण पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चीकरण उत्पादनहरू चाहिँ ढुक्कसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिमको ढुक्कबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य नै पञ्ची पालन व्यवसायमा देखिएको छ, तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारी त चाहिँ व्यवसायहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो सङ्क्रमण भएको ठाउँबाट कुनै पनि पञ्चीकरण उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छौँ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि विभाग छँदै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रिट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रिटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टार्मरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। कियर स्टार्मरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
1: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
0: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
1: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: lip on ya.
1: Extreme energy drink.
2: के तपाईं पनि आफ्ना नानी बाबुहरूलाई कक्षा एघारमा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
3: यदि त्यसो हो भने नेपालगञ्ज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा एघारमा नयाँ भर्ना खुलिसकेको छ है।
2: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: अतिरिक्त क्रियाकलापमा जोड,
3: सुरक्षित वातावरण र यातायातको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
3: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
3: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
2: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेसनल एकेडेमी, नेपालगञ्ज बाह्र मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 9585-85041।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर एक,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
3: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो. सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर.
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन.
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ.
2: होइन, हामीसँग अझै आशा छ. मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ.
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित.
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो.
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा.
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ. फोन नम्बर 98 61 14 16 99.
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज.